0: भोटेको सिबारीमा भेटिएका शव पहिचानका लागि भइरहेको डीएनए परीक्षणमध्ये 400 शवको रिपोर्ट तयार भएको छ। बाँकी शवको पहिचान गर्न अझै 2.5 महिनासम्म लाग्न सक्ने विज्ञहरूले बताएका छन्। अहिलेसम्म 1384 शव फेला परेका छन्। तीमध्ये 103 शवको मात्रै शनाखत भएर आफन्तलाई बुझाइएको छ। शनाखत हुन नसकेका 1281 शव जमिन मुनि पुरिएका छन्। प्रहरीका अनुसार डीएनए परीक्षणका लागि हालसम्म 1779 जना आफन्तको रगत संकलन गरिएको छ। शवको नमूना प्रहरी, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नास्टका प्रयोगशालामा परीक्षण भइरहेको छ। दक्षिण कोरियाले दिएका 4 उपकरण प्रहरी प्रयोगशालामा सञ्चालनमा छन्। भारतबाट आएका उपकरण भने जडान हुन बाँकी छन्। हेटौडामा पनि नयाँ उपकरण जडान गरी डीएनए परीक्षण शुरू गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। डीएनए सँगै प्रहरीले औंठा छाप र अनुहार भिडाएर पनि शव पहिचानको प्रयास गरिरहेको छ। चीन, भारत, दक्षिण कोरिया र सिङ्गापुरबाट उपकरण तथा प्राविधिक सहयोग प्राप्त भएको छ। विज्ञहरूका अनुसार हड्डी र दाँतबाट डीएनए निकाल्न समय लाग्ने भएकाले परीक्षण ढिलो भइरहेको छ। अहिलेकै गतिमा काम भए सबै शवको डीएनए परीक्षण सक्न करिब 2-2.5 महिना लाग्न सक्ने अनुमान छ। गोर्खाको पालुङटार नगरपालिकाले महिलालाई अटो चलाउन तालिम दिएको छ। तालिमपछि महिलाहरू स्वरोजगार भएका छन्। च्याङ्लिकी कल्पना कुमार। गौतम बुद्धको बाल्यकाल र युवा अवस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन्।
1: पुरातात्विक दृश्यले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको 29 वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। ऐतिहासिक तिलौराकोट दरबारको उत्तर पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन्। एक ठूलो र अर्को एक सानो आकारका यी स्तूप शुद्धदन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन्। स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमा यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्त्वपूर्ण पुरातात्विक संरचना नष्ट हुने जोखिम छ। खुला आकाशमा निरहेको जोडी स्तूपधाम, पानी लगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथ प्रदर्शक राजकुमार यादवको भनाइ छ। जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताउनु भएको छ। पुरातत्व विभागले स्तूपको उत्खनन 1968 र 1969 गरेको थियो। 14 शताब्दीमा निर्माण भएको मानिएको ठूलो स्तूप 4 चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्विक अध्ययनबाट पुष्टि भएको छ।

0: सङ्घीय समुदायमा
1: बिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: परराष्ट्र मन्त्री शिशिर खनालले हिमालय क्षेत्रलाई हेरिने 19औं शताब्दीको राजनीतिक र प्रशासनिक धारणा बदल्ने बेला आएको बताउनु भएको छ. काष्ठमाडौँ डायलग कार्यक्रममा मन्त्री खनालले हिमाललाई जलवायु अनुकूलनको आधारका रूपमा लिनुपर्ने बताउनु भएको छ.
4: This recent tragedy has brought home an undeniable truth between Nepal and China. Geography does not merely mark a political boundary. It binds us and our shared future. For too long, international observers have looked at Himalayas through an archaic 19th century geopolitical lens, viewing these peaks as impenetrable wall or strategic divide or perimeter of isolation. But nature does not recognize our administrative divisions.
3: Mantri Khanal Kashtamandap Karyakram Kashtamandap Dialogue ko karyakram ma bolde hununthyo. Yestai aaja 30 ko darkhane karyakram मनाइँदैछ. हरितालिका 30 देखि तिहारसम्म कुनै बेला गाउँघरमा मादलको ताल खन्किन्थ्यो. तर आधुनिक बाजाको बढ्दो प्रयोगसँगै चाडपर्वको रौनकसँग जोडिएको मौलिक बाजा मादलको भने बिस्तारै हराउँदै गएको छ. नेपालगञ्जबाट दिलबहादुर केसी.
5: चाडपर्वको रौनकसँगै गाउँघरमा मादलको माग बढ्थ्यो. काठका ठेका र छालाको तालमा गाउँमा आँगन गुन्जिन्थ्यो. तर समय फेरिएको छ. आधुनिक बाजा र प्रविधिको बढ्दो प्रयोगसँगै नेपाली मौलिक बाजा मादलको आवाज बिस्तारै ओझेलमा पर्दै गएको छ. 80 वर्षीय मोहन केसीलाई पनि चाडपर्वको रौनकता क्रमशः हराउँदै गएको अनुभव पाएको छ.
6: रमाइलो अब छैन. अब यो मादल बजाउने छमछमी नाच्ने अब त के देश के बजाउने के हारो मात्रै गर्छन्. गरे तल भइगयो, गर माथि भइगयो दौड्दै.
5: कुनै बेला चाडपर्वको अभिन्न अङ्ग बनेको थियो मादल. अहिले यही मादल संरक्षणको पर्खाइमा छ. कच्चा पदार्थको अभावका कारण पनि मादल बनाउने सिपले काम नपाएको मादल व्यवसायी दिलबहादुर नेपालीको भनाइ छ.
7: मेन त यिनी काठहरूका छालाहरूका समस्या छ कि. ओरिजिनल काठ पाइन्न, छाला यहाँ उत्पादन छैन, बाहिर लिन पर्यो.
5: बजारमा आधुनिक बाजा र डिजिटल संगीतको सहज पहुँचका कारण मौलिक बाजा प्रतिको आकर्षण कम हुँदै गएको मादल व्यवसायहरू बताउँछन्. नयाँ पुस्तामा मादल बनाउने सिप हस्तान्तरण हुन नसक्दा पनि यसको संरक्षणमा थप चुनौती देखिएको छ.
3: हरितालिका तीज अन्तर्गत आज नेपाली महिलाले दर खाँदैछन्. भाद्र शुक्ल द्वितीयका दिन माइती तथा दाजुभाइले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ. निराहार व्रत बस्ने महिलाले व्रतका लागि शक्ति सञ्चय गर्न अघिल्लो साँझ दर खाने चलन छ. धर्मशास्त्रविदका अनुसार तर द्वितीयको बेलुकी नै खानुपर्ने शास्त्रीय विधान पनि छ. भदौ 10 गतिको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका ग्रामीण क्षेत्रमा ठूलो कृषि क्षति पुर्याएको छ. संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन एफएओका अनुसार बाढीले 1,800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ. यसबाट 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान छ. बाढीले हजारौं पशुपन्छीमा समेत क्षति पुगेको छ. प्रभावित 11 पालिकामा रहेका गाई भैँसी, भेडा, बाख्रा र कुखुरामध्ये 5-10% क्षति भएको अनुमान छ. एफएयुकी उपमहानिर्देशक बेथ वेस्टोलले बाढीकोले किसानको खाद्य उत्पादन र आमदानीको आधार नै प्रभावित भएको बताउनु भएको छ. उहाँका अनुसार प्रभावित किसानलाई तत्काल पिभिजन, पशु आहार र पशु स्वास्थ्य सेवा आवश्यक छ. बाढीपछि पशुमा फैलिन सक्ने जोखिम रहेकाले खोप उपचार र निगरानीमा जोड दिनुपर्ने एफएयुको भनाइ छ. एफएओले नेपाल सरकारसँग मिलेर बाढीबाट कृषि, पशुधन, मत्स्य क्षेत्र र कृषि पूर्वाधारमा भएको क्षतिको मूल्याङ्कन गरिरहेको बताएको छ. भारत सरकारको सहयोगमा 70 मिटर लामो बेली ब्रिजका सामग्री नेपाल आएका छन्. हेटौँडामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सडक डिभिजनलाई बेली ब्रिजका सामग्री हस्तान्तरण गर्नुभएको छ. पोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले सडक सञ्जाल टुटेको बेत्रावती क्षेत्रमा पुल निर्माण गरी आवतजावत सहज बनाउन सामग्री उपयोग गरिनेछ. मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद चर्किएको छ.
8: नेपाल वैदेशिक रोजगार व्यवसायिक संघले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा सिन्डिकेटको अवस्था सिर्जना हुने बताएको छ. संघका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियाको पछिल्लो निर्णय आफूहरूलाई मान्ने नभएको बताउनु भएको छ. नेपालमा करिब 1,100 वैधानिक म्यान पावर कम्पनी रहे पनि सीमित कम्पनीलाई मात्र अधिकार दिनु गलत भएको उहाँको भनाइ छ.
3: र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ. इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने सायद आज रहेको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा छ। लिङ्गो नगर प्रवेश गराउने सायद असोज 3 गते छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: काठमाडौँमा उपभोक्ताले ग्यास नपाएको गुनासोलाई जिल्ला प्रशासनले पुष्टि गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ग्यास आपूर्तिमा समस्या नरहे पनि उपभोक्ताले नपाएको गुनासो आएको भन्दै अनुगमन गरिने जानकारी दिनुभएको छ। ग्यास स्टक लुकाएको सूचना भए फोन गरेर जानकारी दिन उहाँले फोन नम्बर पनि सार्वजनिक गर्नुभएको छ। ग्यासको प्रचलित मूल्यमा बढी मूल्य लिएको पाइएमा कारवाही गर्ने भन्दै पौडेलले सतर्क बनाउनु भएको छ। उहाँले उद्योगबाट ग्यास प्राप्ति गरिहाल्न साथ बिक्री गर्न निर्देशन दिएको पनि उल्लेख गर्नुभएको छ। चिलेमे उद्धारमा रातभर काम गरिएको उद्धारकर्मीले बताएका छन्। सुरुङको माटो फाल्ने क्रममा बिहान 2 बजे बिग्रिएको यन्त्र मर्मत गर्न मेकानिक्स टोलीसहित उद्धार स्थलमा पुगेको सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। भोटेकोसीको बढ्दो भाव, वर्षात र पारिपट्टिको पहिरोका कारण फर्किनु परे पनि कामलाई निरन्तरता दिइने उहाँले बताउनु भएको छ। सुरुङमा 70 मिटर लेदो पन्छाइसकिएकोमा पुरै पन्छाएर विद्युत गृहमा पुग्न अझै 2 दिन लाग्न सक्ने उहाँको भनाइ छ। हिमाली सुनामीका कारण सिलिमी सुरुङभित्र सम्भावित 6 जना श्रमिक थुनिएको आज 19 दिन भएको छ। सिराहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव सङ्कलन कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद भएको छ। मन्त्री पोखरेललाई सम्बोधनका लागि सिधै माग दिइएपछि जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोले गुनासो गर्नुभएको थियो। शिक्षक र अन्य जनप्रतिनिधिले पनि बोल्ने अवसर नपाएको उहाँको भनाइ छ। यहीबीच कार्यक्रममा भिडियो खिचिरहेका रासोपाका औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल खोस्न लगाइएको विषयमा समेत विवाद भएको छ। महत्त्वका अनुसार मन्त्रीसँगै आएका व्यक्तिको आग्रहमा नेपाली सेना सैनिक अधिकृतले मोबाइल खोसेका हुन्। विवाद सर्किएपछि मन्त्री पोखरेलले मन्तव्य छुट्याएर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थल छाट्नु भएको थियो। यता राजसभा सांसद शिव यादवले भने कार्यक्रमको विवादको मुख्य कारण जिल्ला समन्वय समिति सिराहाका सभापति महत्त्व रहेको आरोप लगाउनु भएको छ। म्याग्दीको मङ्गला गाउँपालिका 3 रहेको ऐतिहासिक चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। प्रदेश सरकार स्थानीय तह र स्थानीय समुदायको लगानीमा पदमार्ग, दृश्यावलोकन स्थल, आश्रयस्थल तथा खानेपानीको सुविधा थपिएको हो। चिनाकोटमा गण्डकी प्रदेश सरकारले 40 लाख, मङ्गला गाउँपालिकाले 8 लाख र चिनाकोट आमा समूहले 2 लाख रुपियाँ लगानी गरेका छन्। चिनाकोट संरक्षण तथा व्यवस्थापन समिति सचिव प्रकाश पुन:
4: हाम्रो मानिने रेसा बाटो जुगजालीको पालामा पाला हुँदैन, अब उहाँ हुँदै यो भन्दा मन्दिर हुँदा चाहिँ नि 10 लाख हालिदिनु पऱ्यो। त्यो धारादेखि यहाँसम्म यो पटमार्ग बनाएर यो कटेज निर्माण गरियो र त्यसपछि हाम्रो पालिकाबाट एउटा घर सुन्ने भन्ने एउटा जुन भ्यू पोइन्ट छ, तल जङ्गलको जुन भ्यू हेर्ने जो हाइलेन्ड छ त्यसले हेर्ने, त्यो चाहिँ 4 लाखको बजेटले चाहिँ पालिकाबाट थपेर बनाइयो र यसको मोटर बाटो जुन यहाँ आउन ढुवानी गर्न जति सामान ढुवानी गर्न यति गाह्रो थियो त्यसलाई सहज गर्न लागि हामीले चाहिँ नि वडा बाटो बजेट चाहिँ 3 लाख छुट्याएर मोटर बाटो पनि हामीले नजिक ल्याइएछ र त्यसपछि फेरि 1 लाख थपेर चाहिँ नि फेरि पनि हामीले ढुङ्गे सिँढी चाहिँ निर्माण गरिरहेछ।
3: समुद्र सतहदेखि 2200 मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयसँगै अन्नपूर्ण, धौलागिरी, गुर्जा र माछापुछ्रे हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ। चिनाकोटलाई भुरे टाकुरे राजाको पालाको ऐतिहासिक स्थलका रूपमा समेत चिनिन्छ। फेदीको थर्बु गाउँमा परम्परागत युद्धमा प्रयोग भएका घुँडा, तरबार र ढाल समेत संरक्षणमा छन्। गोर्खाको पालुङटार नगरपालिकाले महिलालाई अटो चलाउन तालिम दिएको छ। तालिमपछि महिलाहरू स्वरोजगार पाएका छन्। च्याङ्लिकी कल्पना कुमाल: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ। इन्द्रजात्राको लिङ्गो उठाउन, रुख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत आज रहेको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा छ। लिङ्गो नगर प्रवेश गराउने सहित असोज 3 गते रहेको समितिले जनाएको छ। इन्द्र ध्वजोत्थानको सायद असोज 7 गते र मुख्य दिन असोज 9 गते छ। असोज 13 गते मङ्गलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङ लोमान्थाङका सर्वसाधारण त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमान्थाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पले 80% घर चर्किएर धुजा परेका छन्। पालिकाको 4 वडाहरूमा स्थानीयका अधिकांश घर बस्ने नमिल्ने गरी मध्यम तथा पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले बताउनु भएको छ।
4: लगभग चाहिँ 600 घरमा चाहिँ 80% जति चाहिँ अब क्षति भएको छ होइन, त्यो मध्येमा चाहिँ 50-60 घर चाहिँ ध्वस्तै भएको छ, बस्दा नमिल्ने भएको छ भने अधिकांश घरहरू चाहिँ आंशिक रूपमा चाहिँ क्षतिपूर्ण भएको छ।
3: भूकम्पले विद्यालयको छात्रावास भवन, शिक्षक आवास भवन र स्टोर पूर्ण रूपमा भत्केको छ। दिव्य दीप माभेका प्रधान अध्यापक कमलेश कुमार त्रिपाठी,
5: अब भत्केको मात्रै नभएर पुरै चिरा परेर माटोहरू झरेर आवास शिक्षकको पनि त्यस्तै छ। शिक्षक साथीहरू र केही ठुला विद्यार्थीहरू हामी त्रिपालले गर्दा त्रिपाल त्यस्तो टाँगेर बाहिर ग्राउन्डमा बसिरहेको छौँ अनि बाँकी विद्यार्थीहरू त्यो कच्चा कोठामा बसिरहेको छौँ।
3: भूकम्प प्रभावित नागरिकहरूले सरकारले पीडितहरूको लागि पुनर्स्थापना तथा पुननिर्माणमा सहयोग पाउने अपेक्षा गरेका छन्। किमलिङकी डोलमा गुरुङ,
6: हामी त लोमान्थाङबाट भूकम्पबाट बाहिर निस्केर मैले आमा र दिदीले एकदम फोन गरेँ कि, अनि दिदीले फोन गरे पनि फोन जान्न, आमाले फोन गरे फोन जान्न, म त एकदम डर लाग्यो कि। अनि पछि दिदीले फोन नगरेर मैले भेनाले फोन गरेँ, अनि भेनाले फोन उठाएँ, अनि हुँदै गरेर बाहिर निस्किसकेँ भने, अनि पछि मैले काकाले फोन गरेँ, काकाले फोन गरेँ, पछि फोन उठायो अनि बाहिर निस्केर बसेछु भने दिदीले, अब अहिले त त्यो के गाई उसले नहुँ बसेछ कुमा त अहिले मान्छेहरूले भन्छ एक महिनासम्म बाहिर सुत भन्छ, अनि बाहिर सुत्ने केमा सुने पाल पनि छैन, त्यहाँ सानो एउटा पाल छ त्यो पनि हिजो चाइनाबाट किनेर आएको।
3: भूकम्पले छोदे गुम्बाको पर्खाल भत्किएको छ भने ऐतिहासिक लोमान्थाङ दरबार समेत चर्किएको छ। नेपालमा हिमाली सुनामीका बीच भारतमा आयोजित ब्रिक्स सम्मेलनमा जलवायु मामिला पनि प्रमुखताका साथ उठेको छ। सम्मेलनको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्गठनको अध्यक्षता चीनका राष्ट्रपति शी जिनपिङलाई प्रदान गर्नुहुने कार्यक्रम छ। पिटिआईसँग कुरा गर्दै नेपालका लागि भारतका पूर्व राजदूत मनजीव सिंह पुरीले जलवायु अनुकूलनको विषयलाई ब्रिक्स सम्मेलनले राम्रैसँग उठान गरेको बताउनु भएको छ।
7: The largest developing countries have spoken in one voice, once again reiterating the common position of theirs as well as that of the global south that we need to take climate change seriously, we need to act on it, we need to provide finance, we need to do disaster preparedness. And I'm glad we've done all this in a strong manner. We've also spoken out against unilateralism. And by unilateralism, let me include both this business of unilateral sanctions as well as things such as the carbon border adjustment mechanism and so on.
3: परराष्ट्र मन्त्री शिशिर खनालले हिमालय क्षेत्रलाई हेर्ने 19 शताब्दीको राजनीतिक र प्रशासनिक धारणा बदल्ने बेला आएको जानकारी दिनुभएको छ। काष्ठमण्डप डायल कार्यक्रममा मन्त्री खनालले हिमालय जलवायु अनुकूलनको आधारका रूपमा लिनुपर्ने बताउनु भएको हो।
8: This recent tragedy has brought home an undeniable truth between Nepal and China. Geography does not merely mark a political boundary. It binds us and our shared future. For too long, international observers have looked at Himalayas through an archaic 19th century geopolitical lens, viewing these peaks as impenetrable wall or strategic divide or perimeter of isolation. But nature does not recognize our administrative divisions.
3: एक चीन नीतिमा सरकारको प्रतिबद्धता उहाँले दोहोर्याउनु भएको छ।
8: Nepal's adherence to one China principle remains firm and unequivocal. We affirm our solemn commitment that Nepali soil will never be permitted for activities hostile to our neighbors.
3: मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद झन चर्किएको छ। मलेसियाले 25 मुख्य म्यान पावर कम्पनीको मातहतमा थप 250 कम्पनीलाई सब एजेन्टका रूपमा सूचीकृत गरेपछि नेपाली श्रमिक र व्यवसायी अन्यलमा छन्।
9: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा सिन्डिकेटको अवस्था सिर्जना हुने बताएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले मलेसियाको पछिल्लो निर्णय आफूहरूलाई मान्ने नभएको बताउनु भएको छ। नेपालमा करिब 1,100 वैधानिक म्यान पावर कम्पनी रहे पनि स्मिथ कम्पनीलाई मात्र अधिकार दिनु गलत भएको उहाँको भनाइ छ। युवा श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाको निर्णयप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक नोट पठाएको जनाएको छ। मन्त्रालयका अनुसार नेपाल मलेसिया र श्रम सम्झौता अनुसार प्रक्रिया अघि बढाउन मलेसियालाई आग्रह गरिएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: यो BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: हिमाली सुनामी पीडित तादिङ र नुवाकोटका स्थानीयले सुरक्षित स्थायी आवास चाहिएको बताएका छन्। प्रभावित क्षेत्रमा पुगेका पूर्व प्रधानमन्त्री नेकपा संयोजक प्रचण्डले भेटेका स्थानीयले सबै बगेका कारण अब बस्ने ठाउँको चिन्ता गरेका हुन्।
5: हाम्रो स्थायी बसोबासको निमित्त पहल गरिदिन सम्पूर्ण पीडितहरूको तर्फबाट
6: धन्यवाद। तपाईँहरूको पीडामा हामी सँगै छौँ भन्नको लागि पनि हामी एउटा टिम सहित पनि आएका छौँ।
4: पीडितसँग भेट्न जाँदा सञ्चारकर्मीले प्रश्न गरेपछि प्रचण्ड बोल्नु भएको छ।
7: सेना सुरक्षा निकायलाई त हामीले धन्यवादै भनेका छौँ, तर यो महाविपत्तिको सामना सेनाले मात्रै गरेर हुने कुरा पनि होइन। सबै राजनीतिक दलको पनि पहल चाहिन्छ, स्थानीय सरकारको, प्रादेशिक सरकारको, सबै सामाजिक सङ्घ संस्था सबैको पनि चाहिन्छ र त्यसको समन्वय गर्ने प्रमुख जिम्मा सरकारको हुन्छ, प्रधानमन्त्रीकै हुन्छ। तर प्रधानमन्त्रीले न सर्वदलीय सहमतिको निम्ति प्रयास गर्नुभएको छ, न कहिले विगतका अनुभवहरू के हुन् भनेर अनुभवीसँग राय सल्लाह लिन खोज्नुहुन्छ।
4: नागढुङ्गा मुगलिन सडकको कृष्णभीरमा आजबाट ग्राभेल गर्न सुरु हुने भएको छ। बेनीघाट रोदाङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले आगामी बिहिबारदेखि गाडी गुडाउने गरी काम भइरहेको बताउनु भएको छ।
8: अब फेरि पानी पर्ने, ठुलो बाढी आउने भयो भने त दोस्रो कुरा हो, त्यो भएन भने हामीले यो भदौ महिनासम्ममा चाहिँ सम्पूर्ण काम सम्पन्न गरेर असोज एक गतेबाट गाडी सञ्चालन गर्ने, त्यो पनि दुईतर्फी, एकतर्फी पनि दुईतर्फी बाटो सञ्चालन गर्ने गरी लागिरहेका छौँ। अहिले पनि कामहरू द्रुत रूपमा भइरहेको छ।
4: त्रिभुवन राजपथ हुँदै यात्रा गर्ने यात्रुले हेटौँडाबाट काठमाडौँ आउँदा 11 घन्टा समय लागेको बताएका बेला कृष्णभीरमा द्रुत काम भइरहेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्। म्याग्दीको मङ्गला गाउँपालिका 3 रहेको ऐतिहासिक चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। प्रदेश सरकार, स्थानीय तह र स्थानीय समुदायको लगानीमा पदमार्ग, दृश्यावलोकन स्थल, आश्रयस्थल र खानेपानीको सुविधा थपिएको हो। चिनाकोटमा गण्डकी प्रदेश सरकारले 40 लाख, मङ्गला गाउँपालिकाले 8 लाख र चिनाकोट आमा समूहले 2 लाख रुपियाँ लगानी गरेका छन्। चिनाकोट संरक्षण तथा व्यवस्थापन समिति सचिव प्रकाश पुन:
9: हाम्रो मानिने रेशम बहादुर जुगजालीको पालामा, पाला भन्दा नि अब उहाँ हुँदै यो भन्दा मन्दिर हुँदा चाहिँ नि 10 लाख हालिदिनु पऱ्यो। त्यो धारादेखि यहाँसम्म यो पटमार्ग बनाएर यो कटेज निर्माण गरियो र त्यसपछि हाम्रो पालिकाबाट एउटा घर सुन्ने भन्ने एउटा जुन भ्यू पोइन्ट छ, तल जङ्गलको जुन भ्यू हेर्ने जो हाइल्यान्ड छ त्यसलाई हेर्ने, त्यो चाहिँ 4 लाखको बजेटले चाहिँ पालिकाबाट थपेर बनाइयो र यसको मोटर बाटो जुन यहाँ आउन ढुवानी गर्न जति सामान ढुवानी गर्न यति गाह्रो थियो त्यसलाई सहज गर्न लागि हामीले चाहिँ नि वडा बाटो बजेट चाहिँ 3 लाख छुट्याएर मोटर बाटो पनि हामीले नजिक ल्याइएछ र त्यसपछि फेरि 1 लाख थपेर चाहिँ फेरि पनि हामीले ढुङ्गे सिँढी चाहिँ निर्माण गरिरहेछ।
4: समुद्र सतहदेखि 2200 मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयसँगै अन्नपूर्ण, धौलागिरी, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ। चिनाकोटलाई भोरे टाकुरी राजाको पालाको ऐतिहासिक स्थलका रूपमा समेत चिनिन्छ। फेदीको थर्पु गाउँमा परम्परागत युद्धमा प्रयोग भएका खुँडा, दरबार र ढाल समेत संरक्षणमा छन्। गोर्खाको पालुङटार नगरपालिकाले महिलालाई अटो चलाउन तालिम दिएको छ। तालिमपछि महिलाहरू स्वरोजगार भएका छन्। च्याङ्लिकी कल्पना कुमाल: आयरल्यान्डमा अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमण विरोध गर्दै हजारौंले प्रदर्शन गरेका छन्। डब्लिनमा प्रधानमन्त्री मेहल मार्टिनसँग कुरा गरेपछि ट्रम्पले एकीकृत आयरल्यान्ड देख्न चाहेको बताउनु भएको छ। ट्रम्पले फोकल्यान्ड टापुलाई लिएर हुन सक्ने कुनै पनि लडाईँ खतरनाक हुने पनि सचेत बनाउनु भएको छ।
3: I have friends on both sides, great people. They're Irish people. How can they be bad, right?
4: अहिले सम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: धन्यवाद।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
2: गोर्खा रेडियो हो
3: बागमती प्रदेश सरकारले यो वर्षदेखि सबै सरकारी कार्यालयका भवनको बिमा गर्ने तयारी थालेको छ गत वर्ष भदौ 24 गते सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भवनको बिमा गर्न बजेट समेत विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर चन्द्र बराहट्टाले बताउनु भएको छ 2082 भदौ 24 गते हेटौँडासहित मकवानपुर चितवन काठमाडौँ ललितपुर र भक्तपुरमा प्रदेश सरकारका कार्यालय तथा संरचनामा तोडफोड र आगजनी भएको थियो आन्दोलनका क्रममा प्रदेश सरकारका 26 कार्यालयका 60 भवनमा क्षति पुगेको थियो प्रदेश सरकारको तथ्याङ्क अनुसार भौतिक पूर्वाधारतर्फ मात्रै 57,40,00,000 रुपियाँ बराबरको क्षति भएको थियो क्षति भएको एक वर्षपछि अधिकांश सरकारी भवनको मर्मत सम्पन्न भई सेवा प्रवाह नियमित भएको छ काठमाडौँमा उपभोक्ताले ग्यास नपाएको गुनासो आएको जिल्ला प्रशासनले जनाएको छ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ग्यास आपूर्तिमा समस्या नरहे पनि उपभोक्ताले नपाएको गुनासो आएको भन्दै अनुगमन गरिने जानकारी दिनुभएको छ ग्यास स्टक लुकाएको सूचना भए फोन गरेर जानकारी दिने उहाँले फोन नम्बर सार्वजनिक गर्नुभएको छ ग्यासको प्रसरित मूल्यमा बढी मूल्य लिएको पाइएमा कारवाही गर्ने भन्दै पौडेलले सतर्क बनाउनु भएको छ उहाँले ग्यास उद्योगबाट ग्यास प्राप्त गरिहाल्न साथ बिक्री गर्न निर्देशन दिइएको पनि उल्लेख गर्नुभएको छ यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङका सर्वसाधारण त्रिपालमुनि रात काट्न बाध्य भएका छन् लोमान्थाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्नेसिटको भूकम्पले लोमान्थाङका 80% घर चर्किएर धुजा परेका छन् अधिकांश घर बस्ने नमिल्ने गरी मध्यम तथा पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले बताउनु भएको छ
4: लगभग चाहिँ 600 घरमा चाहिँ 80% जति चाहिँ अब क्षति भएको छ होइन त्यो मध्येमा चाहिँ 50-60 घर चाहिँ ध्वस्तै भएको छ बस्दा नमिल्ने भएको छ भने अधिकांश घरहरू चाहिँ आंशिक रूपमा चाहिँ क्षति पूर्ण भएको छ
3: भूकम्पले विद्यालयको छात्रावास भवन शिक्षक आवास भवन र स्टोर भवन पूर्ण रूपमा भत्केको छ दिव्यदीप माभिका प्रधान अध्यापक कमलेश कुमार त्रिपाठी
5: अब भत्केको मात्रै नभएर पुरै चिरा परेर माटोहरू झरेर आवास शिक्षकको पनि त्यस्तै छ शिक्षक साथीहरू र केही ठुला विद्यार्थीहरू हामी त्रिपालले गर्दा त्रिपाल त्यस्तो टाँगेर बाहिर ग्राउन्डमा बसिरहेको छौँ अनि बाँकी विद्यार्थीहरू त्यो कच्चा कोठामा बसिरहेको छौँ
3: विद्यालयमा 84 विद्यार्थी छन् भूकम्प प्रभावित नागरिकले पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पाउने अपेक्षा राखेका छन् किमलिङका डोलमा गुरुङ
6: हामी त लोमान्थाङबाट भूकम्पबाट बाहिर निस्केर मैले आमा र दिदीले एकदम फोन गरेँ कि अनि दिदीले फोन गरे पनि फोन जान्न आमाले फोन गरे फोन जान्न म त एकदम डर लाग्यो कि अनि पछि दिदीले फोन नगरेर मैले भेनाले फोन गरेँ अनि भेनाले फोन उठाएँ अनि उनीहरूले बाहिर निस्किसकेँ भने अनि पछि मैले काकाले फोन गरेँ काकाले फोन गरेँ अनि पछि फोन उठायो अनि बाहिर निस्केर बसेछु भने दिदीले अब अहिले त त्यो के गाई उसले नहुनु बसेछ कुमा त अहिले मान्छेहरूले भन्छ एक महिनासम्म बाहिर सुत भन्छ अनि बाहिर सुत्ने केमा सुने पाल पनि छैन त्यहाँ सानो एउटा पाल छ त्यो पनि हिजो चाइनाबाट किनेर आएको
3: भूकम्पले छोदे गुम्बाको पर्खाल भत्किएको छ भने ऐतिहासिक लोमान्थाङ दरबार समेत चर्किएको छ पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पोखराको पर्यटन र जनजीवन प्रभावित बनेको छ सडक अझै नखुले अक्टोबरको बुकिङ समेत रद्द हुन सक्ने चिन्ता पर्यटन व्यवसायको छ पोखराबाट कृष्ण दबाडीको रिपोर्ट
7: पोखराबाट सञ्चालन हुने ठुला पर्यटक सवारी अहिले बसपार्कमै थन्किएका छन् साना सवारी पोखराबाट चितौन र हेटौँडाको त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउजाउ गरे पनि ठुला सवारी नचल्दा पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन व्यवसायमा निराशा र चिन्ता छाएको नाटा गण्डकीका पूर्व अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ
8: पर्यटनमा त टोटल्ली असर गरेका छन् यस्तो छ अब त्यो पर्यटक आउनेमा पनि प्याकेजमा अब जस्तो उहाँहरूले अब फ्लाइटको प्याकेज गर्नुभएको छ भने चाहिँ त्यति क्यान्सल भएको छैन जो रोड एक्सेसबाट आउने प्लान हुन्छ नि उहाँहरूको चाहिँ अलमोस्ट क्यान्सल जस्तै छ अब कोही कोही चाहिँ डाइभर्ट कस्तो भएको छ भने अन्नपूर्ण आउने मान्छे त 100 होला अब एभरेस्टतिर डाइभर्ट भएको छ एभरेस्टतिर त गइरहेको छ नि त तर अन्नपूर्ण जो बाइल्यान्ड आउने पर्यटकहरूलाई चाहिँ एकदमै असर
7: पोखरा काठमाडौँ यात्राका लागि स्थल मार्गको विकल्प हवाई सेवा रहे पनि अहिले हवाई टिकट पाउन मुस्किल हुने गरेको छ बाटो अझै लामो समय नखुले ठुलो निम्तिने र मुख्य पर्यटकीय सिजन नै सुनसान हुन सक्ने चिन्ता होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको छ उहाँका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी विगतका वर्षहरू भन्दा अत्यन्त कम छ
9: आन्तरिक पर्यटक आउनलाई चाहिँ अब मात्र जानकारी आउँदैन त क्लियर भए पनि तर चितवनबाट मात्रै कम आउँछन् है भारतीय पर्यटकद्वारा टेलिभिजन पनि आउँदैनन् अहिले यति बेला अन्य देशका पर्यटक पनि काठमाडौँ आएकाहरू पहिले टिकट काटेर आएकाहरू पनि पोखरा आउने अवस्था छैन साइडमा आउनेहरू त आएको
10: अब यस्तो यो झ्याप्दै त केही दिनमा बन्यो भने त्यति धेरै अवसर नपर्ला
3: खबर यति नै नमस्कार
11: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: उपल्लो मुस्ताङको लुमानथाङमा भूकम्प गएको छ दिनपछि अस्थायी आवासको प्रबन्ध गर्ने प्रयास थालिएको अधिकारीहरूले बताएका छन्। यही भदौ 23 गते भूकम्पले अधिकांश घर चर्किएर बस्न नमिल्ने भएपछि सर्वसाधारण त्रिपालमुनि रात काट्न बाध्य भएको बेला प्रदेश सरकार मन्त्री तथा उपल्लो मुस्ताङका प्रदेश सांसद नम्डु गुरुङ
4: भोलि म पनि माथि जाँदैछु अब त्यही हेर्नको लागि। अब अस्तिसम्म भूकम्प आएर धक्का दिएकै थिएछ। अब घर विशेष गरी घरहरू चर्किएर बसेको बढी रहेछ अनि भत्किएकोहरू। त्यसको लागि रात दिन पनि गण्डकी प्रदेशबाट अब सय थान टेन्ट अनि सय थान त्रिपाल अनि सय थान त्यो म्याट्रिक पुऱ्याउन जाँदैछु।
3: स्थानीयहरू घर बाहिरै पाल टाँसेर कतिपयसँग पाल पनि छैन भन्ने कुराहरू आइराखेको छ।
4: त्यो कुरा आइरहेको छ। अस्तिबाट हामी पनि म पनि यता गण्डकी प्रदेश मुख्यमन्त्रीज्यू मन्त्रीहरूसँग सल्लाह गरेर यो विपदको केही सामग्री छ भने लिएर जानु पर्यो बुझाउनु पर्यो भनेर टिभीमा लागिरहेको थिएँ। अब बल्ल हाम्रो आज त्यो सबै सामानहरू रेडी छ, लोड हुन्छ, हाम्रो आर्मीले पुऱ्याइदिनुहुन्छ कि आर्मी ट्रकले, भोलिसम्म त्यहाँ माथि पुग्छ।
3: अनि विद्यालयमा केटाकेटीले पढ्ने अवस्था पनि छैन भन्ने कुराहरू छ।
4: यो भूकम्प बराबर आयोको कारणले अनि विद्यालयहरूले अलिक छुट्टी दिएछ कि। अब विद्यालय भवनहरू राम्रो छैन नि त, पुरानो छ, तर्किएको अवस्था छ, भत्किएको पनि छ एउटा त होइन। त्यसैले अलिकति अहिले चाहिँ अब बाहिर सुताएर टेन्टमा सुताएर अब दिउँसो टेन्टमा पढाउने त्यो हिसाबले काम गरिरहेको छ। विशेष गरी माथिको अहिले हाम्रो कल्चर प्रिजर्भको लागि हाम्रो त सबै माटोको घर होस् होइन, माटो र काठको हुन्छ नि त घर सबै। अब जस्तै भत्किएको छैन तर तर्किएर बसेको छ। अब बारम्बार यो धक्का दिँदाखेरि अब अहिले फेरि पानी पनि बढी परिरहेको छ, तर्किएको ठाउँबाट पानी छिरेर भोलि घर सबै भत्किने स्थिति पनि हुनसक्छ होइन। त्यो सबभन्दा डेन्जर चाहिँ त्यो। अब यहाँ फेरि इजी टेक के लिइरहेको छ भने मान्छेहरूले यताको तल हाम्रो सबैले के सोचिरहेको छ भने ए जब अलिअलि तर्किएको रहेछ भन्ने सोच मात्रै राख्नु भएको छ उहाँले होइन। तर परिस्थिति त्यहाँ अर्कै छ, एकदम जटिल नै छ भनौँ न। भत्किएको उता भत्कियो भन्न पाइन्थ्यो, तर त्यो चर्केर बसेर अब विपदमा नि चर्केको यो सानो चर्केको भन्ने कुरा आउँछ, तर त्यही सानो चर्केको ठुलो ठुलो हुँदै गएको भन्ने खबर पनि पाइरहेको छु माथिबाट होइन। अब त्यो ठुलो गएर बढे गएर त्यही चर्केको घरमुनि सुत्नु पऱ्यो भने त भत्किएर आयो भने त मानवीय क्षति पनि हुनसक्छ। फेरि बाहिर सुतिरहेछ पाल छैन, पाल बाहिर अहिले सुती पाल लगाएर सुते पनि पानी धेरै परिरहेछ होइन। अब विशेष गरी यो समाज घर जुन जुन टिनको घरहरू बनाएर रहेछ नि ठुल्ठुलो हलहरू, तिनीहरूमा चाहिँ उहाँहरू अब सुतिराख्नु भएको छ त्यही हिसाबले।
3: अनि प्रदेश सरकारले काम गरेको त यहाँले भनिहाल्नु भयो, अनि सङ्घ सरकारबाट सहयोग स्थानीय सरकारले काम गर्न सकेको अवस्था कस्तो छ?
4: तल्लो दामोदर कुण्डमा त खासै क्षति भएको छैन भन्ने खबर पाएँ, तर लोमनथाङमा चाहिँ अलिकति बढी क्षति भएको उहाँहरू पनि पहल गर्दै हुनुहुन्छ, चिन सरकारसँग पनि केही राहत माग्दै हुनुहुन्छ भन्ने कुरा सुन्नमा आएको थियो होइन। सङ्घ सरकारबाट चाहिँ अहिले केही कुरा आएको थिएन।
3: कपिलवस्तु नगरपालिका 6 बर्मेली बाणगङ्गा नदीमा गैराती 81 आएको बाढीमा फँसेका 12 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। 11 महिला र 1 पुरुषलाई सशस्त्र प्रहरी बल नम्बर 28 गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। एसपी गोपाल अधिकारीका अनुसार घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। चिलेमे उद्धारमा रातभर काम गरिएको उद्धारकर्मीले बताएका छन्। सुरुङको माटो फाल्ने क्रममा बिहान 2 बजे बिग्रिएको यन्त्र मर्मत गर्न मेकानिक सहित टोली लिएर उद्धार स्थलमा पुगिएको सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। भोटेपछिको बढ्दो बहाव, वर्षात र पारिवर्तिकको पहिरोको कारण फर्किनु परे पनि कामलाई निरन्तरता दिइएको उहाँले बताउनु भएको छ। सुरुङमा 70 मिटर लेउदो पन्छाई सकिएकोमा पुरै पन्छा र विद्युत गृहमा पुग्न अझै 2 दिन लाग्न सक्ने उहाँको भनाइ छ। हिमाली सुनामीका कारण चिलेमे सुरुङभित्र सम्भावित 6 जना श्रमिक थुनिएको आज 19 दिन भइसकेको छ। मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको विवाद झन चर्किएको छ। मलेसियाले 25 मुख्य म्यान पावर कम्पनीको मातहतमा थप 250 कम्पनीलाई सब एजेन्टका रूपमा सूचीकृत गरेपछि नेपाली श्रमिक र व्यवसायी अन्यलमा छन्।
5: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सीमित कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिँदा सिन्डिकेटको अवस्था सिर्जना हुने बताएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीले मलेसियाको पछिल्लो निर्णय आफूहरूलाई मान्य नभएको बताउनु भएको छ। नेपालमा करिब 1,100 वैधानिक म्यान पावर कम्पनी रहे पनि स्मिथ कम्पनीलाई मात्र अधिकार दिनु गलत भएको उहाँको भनाइ छ। युवा श्रम तथा रोजगार मन्त्रालयले भने मलेसियाको निर्णयप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक नोट पठाएको जनाएको छ। मन्त्रालयका अनुसार नेपाल मलेसिया र श्रम सम्झौता अनुसार प्रक्रिया अघि बढाउन मलेसियालाई आग्रह गरिएको छ, तर मलेसियाबाट हालसम्म ठोस जवाफ आएको छैन। मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेकाले पछिल्लो विवादले रोजगारीका लागि तयारीमा रहेका हजारौं नेपाली युवा र वैदेशिक रोजगार व्यवसायी प्रभावित।
0: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली सेनाका प्रधान सेनापति जनरल अशोकराज सिग्देलले चीन भ्रमण सुरु गर्नुभएको छ। प्रधान सेनापति सिग्देल 7 दिने भ्रमणका लागि बेजिङ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार जनरल सिग्देलले आजदेखि सुरु भएको भ्रमण पूरा गरेर असोज 3 गते स्वदेश फर्काने कार्यक्रम छ। जनरल सिग्देललाई त्रिभुवन विमानस्थलमा सेनाका वरिष्ठ अधिकारीहरूले विदाई गरेका छन्। भ्रमणका क्रममा सिग्देलले चिनिया पक्षसँग द्विपक्षीय सैनिक सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम छ। रसुवामा राहत ढुवानीका लागि प्रयोग भइरहेका वजन बोक्ने ठूला ड्रोनले पहिलोपटक राति उडान भरेका छन्। जीबीएस टिम र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गैराती पहिलोपटक राति उडान भरिएको ड्रोन पाइलट अनिल प्रधानले बताउनु भएको छ। प्रधानका अनुसार धुन्चेबाट नाचिङ गाउँसम्म राति अत्यावश्यक सामान पुर्याइएको छ।
4: अहिले चाहिँ हामीले नाइट फ्लाइट लिइरहेको छौँ अहिले, होइन, रातिको समयमा चाहिँ हामीले एउटा ड्रोनबाट चाहिँ सामान पठाइरहेको छौँ। दिउँसो चाहिँ अलिकति हेलिमेन्टहरू भएको कारणले चाहिँ हामीले रातिको अपरेसन गर्नु परेको हो। त्यो हुँदाखेरि चाहिँ हामीले ड्रोन आइसक्यो, अब हामी ल्यान्ड गर्छौँ यसलाई, सामान पुरा आइसक्यो।
3: रसुवामा चिनबाट प्राप्त 3 वटा ठुला ड्रोन प्रयोग भइरहेकामा युएले पनि थप 4 वटा ड्रोन पठाएको छ। चिनले दिएको एउटा ड्रोन भने आपतकालीन अवस्थाका लागि जोगाडामा राखिएको छ। एउटा ड्रोनले 2 घन्टामा 800 केजीसम्म सामान ढुवानी गर्ने गरेको छ। एकपटकमा 1 क्विन्टलसम्म सामान बोक्न सक्ने भए पनि ड्रोनलाई 70 केजीसम्म भारी बोकाइएको छ। गणेश आले र गणेश यज्ञ देवकोटा नेतृत्वको टिमका ड्रोन पाइलटहरू प्रधान र सुवर्ण तिवारीले विपद प्राधिकरणसँग मिलेर आपतकालीन उडान भर्दै आउनु भएको छ। चिलीमै आयोजनाको सुरुङमा 80 मिटर माटो निकालिएको उद्धारकर्मीले जनाएका छन्। सांसद इन्जिनियर श्रीराम नेपानेले 3 घनमिटर क्षमताको लोडरले लेदो बाहिर फालिरहेको भिडियो सम्प्रेषण गर्दै 80 मिटरभित्र ठुला ढुङ्गा फेला पारिएको बताउनु भएको छ। उद्धार र सफाइको काम सोचे जस्तो भएमा साँझसम्म उद्धार निकट पुग्न सकिने अपेक्षा उहाँको छ। सुरक्षा निकाय र इन्जिनियर सहितका उद्धारकर्मीले 6 जना श्रमिक जीवितै फेला पार्ने आशाका साथ काम गरिरहेका छन्। रसुवामा बाढी गएको आज 19 दिन भइसकेको छ। हिमाली सुनामी पीडित हादिङ र नुवाकोटका स्थानीयले सुरक्षित स्थायी आवास चाहिएको बताएका छन्। प्रभावित क्षेत्रमा पुगेका पूर्व प्रधानमन्त्री नेकपा संयोजक प्रसन्नले भेटेका स्थानीयले सबै बगेका कारण अब बस्ने ठाउँको चिन्ता गरेका हुन्।
5: हाम्रो स्थायी बसोबासको निमित्त पहल गरिदिन सम्पूर्ण पीडितहरूको तर्फबाट
6: धन्यवाद। तपाईँहरूको पीडामा हामी सँगै छौँ भन्नको लागि पनि हामी एउटा टिम सहित पनि आएका छौँ।
3: पीडितसँग भेट्न जाँदा संचारकर्मीले प्रश्न गरेपछि प्रचण्ड बोल्नु भएको छ।
7: सेना सुरक्षा निकायलाई त हामीले धन्यवादै भनेका छौँ, तर यो महाविपत्तिको सामना सेनाले मात्रै गरेर हुने कुरा पनि होइन। सबै राजनीतिक दलको पनि पहल चाहिन्छ, स्थानीय सरकारको, प्रादेशिक सरकारको, सबै सामाजिक सङ्घ संस्था सबैको पनि चाहिन्छ, र त्यसको समन्वय गर्ने प्रमुख जिम्मा सरकारको हुन्छ, प्रधानमन्त्रीकै हुन्छ। तर प्रधानमन्त्रीले न सर्वदलीय सहमतिको निम्ति प्रयास गर्नुभएको छ, न कहिले विगतका अनुभवहरू के हुन् भनेर अनुभवीसँग राय सल्लाह लिन खोज्नुहुन्छ।
3: नागडुङ्गा मुगलिन सडकको कृष्ण भीरमा आजबाट ग्राभेल गर्न सुरु गरिन भएको छ। बेनीघाट रोराङ गाउँपालिका 7 का वडा अध्यक्ष कुमार बस्नेतले आगामी बिहिबारदेखि गाडी गुडाउने गरी काम भइरहेको बताउनु भएको छ।
8: अब फेरि पानी पर्ने, ठुलो बाढी आउने भयो भने त दोस्रो कुरा हो। त्यो भएन भने हामीले यो भदौ महिनासम्ममा चाहिँ सम्पूर्ण काम सम्पन्न गरेर असोज 1 गतेबाट गाडी सञ्चालन गर्ने, त्यो पनि दुई तर्फी बाटो सञ्चालन गर्ने गरी लागिरहेका छौँ। अहिले पनि कामहरू द्रुत रूपमा भइराखेका छ।
3: त्रिभुवन राजपथ हुँदै यात्रा गर्ने यात्रुले हेटौँडाबाट काठमाडौँ आउँदा 11 घन्टा समय लागेको बताएका बेला कृष्णभीरमा द्रुत काम भइरहेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्। विश्वकै अगुवा एआई संस्था एन्थ्रोपिकबाट छुट्टिएका अनुसन्धानकर्मीले यन्त्रको समानान्तर भएर काम गर्न मानव जातिलाई चुनौती भइरहेको बताएका छन्। एआई क्षेत्रमा सुरक्षा चुनौती देखेको भन्दै अनुसन्धानकर्मी जेकब कोक्सनले राजीनामा दिनुभएको थियो। एन्थ्रोपिकका प्रमुख डारियो एमोडेले समेत एआई विकासको गति घटाउनुपर्ने बताउँदै आउनुभएको छ। बीबीसीका लडा कुन्सबर्गसँगको कुराकानीमा कुक्सनले निकट भविष्यमा मानव जाति नै सखा पर्ने चिन्ता देखिएको बताउनु भएको छ.
2: They're genuinely concerned about the fate of humanity in the next 2 years when they are planning their lives, planning what to do with their lives.
3: खबर यति नै. नमस्कार.
1: यो BFBS कुलकर्म रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पार्टीभित्रको विवाद समाधानका लागि एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त भएका छन्। पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि विवाद पाएपछि छलफलका लागि काभ्रेको बल्थलीमा नेताहरू पुगेका हुन्। चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रे पलाञ्चोकमा आवश्यक छलफलमा बसेको एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि हिजो गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्किने कार्यक्रम छ। कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। गएको जेठ 10 गते सम्पन्न एमालेको सचिवालय 8 बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलमा पोखरेलले विद्रोही पक्षको धार समातेको बताइँदा थापालेको प्रतिवेदनले अध्यक्ष केपी ओलीको पक्ष लिएको भनिएको छ। पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्गका वृद्ध हुँदा पोखराको पर्यटन र जनजीवन प्रभावित बनेको छ। सडक अझै नखुले अक्टोबरको बुकिङ समेत रद्द हुन सक्ने चिन्ता पर्यटन व्यवसायको छ। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
4: पोखराबाट सञ्चालन हुने ठुला पर्यटक सवारी अहिले बस पार्कमै थन्किएका छन्। साना सवारी पोखराबाट चितौन र हेटौँडाको त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउजाउ गरे पनि ठुला सवारी नचल्दा पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन व्यवसायमा निराशा र चिन्ता छाएको नाटा गण्डकीका पूर्व अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ।
5: पर्यटनमा त टोटल्ली असर गरेका छन्। यस्तो छ, अब त्यो पर्यटक आउनेमा पनि प्याकेजमा अब जस्तो उहाँहरूले अब फ्लाइटको प्याकेज गर्नुभएको छ भने चाहिँ त्यति क्यान्सल भएको छैन। जो रोड एक्सेसबाट आउने प्लान हुन्छ नि उहाँहरूको चाहिँ अलमोस्ट क्यान्सल जस्तै छ। अब कोही कोही चाहिँ डाइभर्ट कस्तो भएको छ भने अन्नपूर्ण आउने मान्छे त 100 मा 1 होला। अब एभरेस्टतिर डाइभर्ट भएको छ, एभरेस्टतिर त गइरहेको छ नि त। तर अन्नपूर्ण जो बाइल्यान्ड आउने पर्यटकहरूलाई चाहिँ एकदमै असर परेको छ, किनभने हामीले नि स्योर यो दिन खुल्छ भन्न सकेका छैनौँ नि त। अहिले
4: पोखरा काठमाडौँ यात्राका लागि स्थल मार्गको विकल्प हवाई सेवा रहे पनि अहिले हवाई टिकट पाउन मुस्किल हुने गरेको छ। बाटो अझै लामो समय नखुले समस्या ठुलो निम्तिनेर मुख्य पर्यटकीय सिजन नै सुनसान हुन सक्ने चिन्ता होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको छ। उहाँका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी विगतका वर्षहरू भन्दा अत्यन्त कम छ।
6: आन्तरिक पर्यटक आउनलाई चाहिँ अब चितवन मात्रै जानकारी आउँदैनन्, अब त्यताकोबाट क्लियर भए पनि चितवन बाह्र मात्रै कम आउँछन् है। भारतीय पर्यटक डराएर चाहिँ धेरै नै आउँदैनन् अहिले यति बेला। अन्य देशका पर्यटक नि काठमाडौँ आएकाहरू पहिले टिकट काटेर आएकाहरू पनि पोखरा आउने अवस्था छैन, साइडमा आउनेहरू त आएको।
7: अब यसो यो झ्याप्झुप केही दिनमा बन्यो भने त्यति धेरै अवसर नपर्ला। यो अक्सिजनको बेला पनि हो, त्यसले गर्दा ठुलो अवसर अहिलेसम्म परेको छैन भने त सिजन त बर्बादै हुन्छ।
3: म्याग्दीको मङ्गला गाउँपालिका 3 ऐतिहासिक चिनीकोटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। प्रदेश सरकार स्थानीय तह र स्थानीय समुदायको लगानीमा पदमार्ग दृश्यावलोकन स्थल आश्रयस्थल तथा खानेपानीको सुविधा थपिएको हो। चिनाकोटमा गण्डकी प्रदेश सरकारले 40 लाख, मङ्गला गाउँपालिकाले 8 लाख र चिनाकोट आमा समूहले 2 लाख रुपियाँ लगानी गरेका छन्। चिनाकोट संरक्षण तथा व्यवस्थापन समिति सचिव प्रकाश पुन।
8: हाम्रो जुगजाली को पालामा पाला भन्दा नि अब उहाँ हुँडी यो भन्दा मन्दिर हुँदा चाहिँ नि 10 लाख हालिदिनु पऱ्यो। त्यो धारादेखि यहाँसम्म यो पटमार्ग बनाएर यो कटेज निर्माण गरियो र त्यसपछि हाम्रो पालिकाबाट एउटा घार सुन्ने भन्ने एउटा चाहिँ भ्यू पोइन्ट छ, तल जङ्गलको जुन भ्यू हेर्ने जो हाइल्यान्ड छ त्यसले हेर्ने, त्यो चाहिँ 4 लाखको बजेटले चाहिँ पालिकाबाट थपेर बनाइयो र यसको मोटर बाटो जुन यहाँ आउन ध्वनि गर्न जति सामान ध्वनि गर्न यति गाह्रो थियो त्यसलाई सहज गर्न लागि हामीले चाहिँ नि वडा बाटो बजेट चाहिँ 3 लाख छुट्याएर मोटर बाटो पनि हामीले नजिक नजिक ल्याइएछ र त्यसपछि फेरि 1 लाख थपेर चाहिँ नि फेरि पनि हामीले ढुङ्गे सिँढी चाहिँ निर्माण गरिरहेछ।
3: समुद्र सतहदेखि 2200 मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयसँगै अन्नपूर्ण, धौलागिरी, गुर्जा र माछापुछ्रे हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। चिनाकोटलाई भुरेटाकुरे राजाको पालाको ऐतिहासिक स्थलका रूपमा समेत लिइन्छ। फेदीको थर्पु गाउँमा परम्परागत युद्धमा प्रयोग भएका घुँडा, तरबार र ढाल समेत संरक्षणमा छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पुरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गर्नुभएको छ। एसिसी प्रिमियर कप अन्तर्गत युएसँगको फाइनल खेलमा 1 विकेट लिएसँगै लामिछानेले यो उपलब्धि पाउनु भएको हो। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र एक टी20 आईमा 142 विकेट लिनुभएको छ। सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा कायम राख्नुभएको छ। लामिछाने एक दिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ द सिरिज घोषित हुने पहिलो खेलाडी समेत बन्नुभएको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सिलिमे आयोजनाको सुरुङमा 80 मिटर खनेर माटो निकालेको उद्धारकर्मीले जनाएका छन्। सांसद इन्जिनियर श्रीराम नेउपानेले 3 घनमिटर क्षमताको लोडरले लेतो बाहिर फालिरहेको भिडियो सम्प्रेषण गर्दै 80 मिटर भित्र पनि ठूला ढुङ्गा फेला पारिएको बताउनु भएको छ। सफाईको काम सोचे जस्तो भएमा साँझसम्म उद्धार निकट पुग्न सकिने अपेक्षा उहाँको छ। सुरक्षा निकाय र इन्जिनियर सहितका उद्धारकर्मीले 6 जना श्रमिक जीवितै फेला पार्ने आशाका साथ काम गरिरहेका छन्। रसवाबाडी गएको आज 19 दिन भइसकेको छ। नेपाली सेनाका प्रधान सेनापति जनरल अशोक राज सिग्देलले चीन भ्रमण शुरू गर्नुभएको छ। प्रधान सेनापति सिग्देल 7 दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार जनरल सिग्देल आजदेखि शुरू भएको भ्रमण पूरा गरेर असोज 3 गते स्वदेश फर्कने कार्यक्रम छ। जनरल सिग्देललाई त्रिभुवन विमानस्थलमा सेनाका वरिष्ठ अधिकारीहरूले विदाई गरेका छन्। भ्रमणका क्रममा सिग्देलले चिनिया पक्षसँग द्विपक्षीय सैनिक सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम छ। नेपालमा हिमाली सुनामीका बीच भारतमा आयोजित ब्रिक्स सम्मेलनमा जलवायु मामिला पनि प्रमुखताका साथ उठेको छ।
4: सम्मेलनको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संगठनको अध्यक्षता चीनका राष्ट्रपति सी जिनपिङलाई हस्तान्तरण गर्नुभएको छ। पीडीआईसँग कुरा गर्दै नेपालका लागि भारतका पूर्व राजदूत मनजीव सिंह पुरीले जलवायु अनुकूलनको विषयलाई ब्रिक्स सम्मेलनले राम्रैसँग उठान गरेको बताउनु भएको छ।
5: The largest developing countries have spoken in one voice, once again reiterating the common position of theirs as well as that of the global south, that we need to take climate change seriously, we need to act on it, we need to provide finance, we need to do disaster preparedness, and I'm glad we've done all this in a strong manner. We've also spoken out against unilateralism. And by unilateralism, let me include both this business of unilateral sanctions as well as things such as the carbon border adjustment mechanism and so on.
3: रुकुम बस्तीमा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। सानो भेरी गाउँपालिका 6 को कोट गाउँबाट पालिका कुकेन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम जाँदै गरेको जीप जाङडुङ्गीमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रुघाका सुन्दर खड्का मगर र सानो भेरी गाउँपालिका 6 की प्रेमकला पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप ध्वनिसहित 9 जना घाइते भएका छन्। राहत जुवानीमा प्रयोग भइरहेका ओजन बोक्ने ठूला ड्रोनले पहिलो पटक उडान भरेका छन्।
4: जीबीएस टिम र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गैराती पहिलो पटक राति उडान भरिएको ड्रोन पाइलट अनिल प्रधानले बताउनु भएको छ। प्रधानका अनुसार धुन्चेबाट नाचिङ गाउँसम्म राति अत्यावश्यक सामान पुर्याइएको छ।
6: अहिले चाहिँ हामीले नाइट फ्लाइट लिइरहेको छौँ। अहिले होइन, रातिको समयमा चाहिँ हामीले ड्रोनबाट सामान पठाइरहेको छौँ। दिउँसो चाहिँ अलिकति हेलिमेन्टहरू भएको कारणले चाहिँ हामीले रातिको अपरेसन गर्नु परेको हो। त्यो हुँदाखेरि चाहिँ हामीले ड्रोन आइसक्यो, अब हामी ल्यान्ड गर्छौँ यसलाई, साउन्ड ब्रेड आइसक्यो।
4: रसुवामा चीनबाट प्राप्त 3 वटा ठूला ड्रोन प्रयोग भइरहेकामा युएले पनि थप 4 वटा ड्रोन पठाएको छ। चीनले दिएको एउटा ड्रोन भने आपतकालीन अवस्थाका लागि जोगाडामा राखिएको छ। एउटा ड्रोनले 2 घन्टामा 800 केजीसम्म सामान ढुवानी गर्ने गरेको छ। एकपटकमा 1 क्विन्टलसम्म सामान बोक्न सक्ने भए पनि ड्रोनलाई 70 केजीसम्म भारी बोकाइएको छ। गणेश आले र यज्ञ देवकोटा नेतृत्वको टिमका ड्रोन पाइलटहरू प्रधान र सुवर्ण तिवारीले विपद प्राधिकरणसँग मिलेर आपतकालीन उडान भर्दै आउनु भएको छ।
3: पार्टीभित्रको विवाद समाधानका लागि एमालेका नेताहरू आवासीय बैठकमा व्यस्त भएका छन्। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि विवाद भएपछि छलफलका लागि काभ्रेको बलथलीमा पुगेका हुन्। चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर सुझाव दिने गठित सो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रे प्लाञ्चोकमा आवासीय छलफलमा बसेको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यले जानकारी दिनुभएको छ। बैठकका लागि हिजो गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। महासचिव शंकर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक राम बहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। गत जेठ 10 गते सम्पन्न एमालेको सचिवालयको 8 बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा पोखरेलले विद्रोही पक्षको धार समातेको बताइँदा थापाको प्रतिवेदनले अध्यक्ष केपी ओलीको पक्ष लिएको भनिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: रातें यहाँ राती रातें यहाँ राती रातें
1: सैन्य समुदाय में
2: लाइन भरी
1: ऑन एयर
2: एप में
1: अनि स्मार्ट स्पीकर में बंद होस
3: प्ले बीएफबीएस
2: यू बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो
4: सरकारले भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्र हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार बाढ़ी र सुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका रसुवागढ़ी स्याफ्रोबेसी बेत्रावती र मलेखुका महत्वपूर्ण जलपान केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी र चितौनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। नेपाल चीन उत्तरी कोरोला नाका मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 राजस्व संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढ़ीबाट रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढ़ेको हो। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चीनी मालवस्तु पैछारी बढ़ेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवागढ़ी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोरोला नाकाबाट नेपाल भित्रेका 434 कन्टेनर र 641 विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। चालू आर्थिक वर्ष 2083-84 साउनदेखि भदौ 25 गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय गाड़ीको भन्सार जाँच पासबाट 2,31,44,00,000 राजस्व संकलन भएको तथ्याङ्क छ। 2082 साल भदौ अघि उपल्लो मुस्ताङमा नागरिकका लागि मात्रै 12 महिना खुल्ला गरिएको कोरला नाका गएको वर्ष तातोपानी र रसुवागढ़ी नाकामा बाढ़ी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले अघिल्लो वर्ष भदौ 31 गतेदेखि कोरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा फैटारी नाकाका रूपमा खुल्ला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गएको आर्थिक वर्ष 2082-83 उत्तरी कोरला नाका बाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,00,000 राजस्व संकलन गरेको थियो। भोलि हरितालिका तीज पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यो वर्ष भदौ 29 गते परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भन्जारखाल पार्किङ सी फलचौर बनकाली पार्किङ तिलगंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढ़ाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकको सभा बोल्दै महानिरीक्षक कार्की
5: अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा
3: दुईटा गाडीको बिचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधन व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान त्यसै गरी बस स्टप पनि त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ महानगरले पनि यसमा काम गरिरहेको छ वैज्ञानिक र व्यवस्थित व्यवस्थापन यो पार्किङ लगायतका कुराहरू समग्र पार्किङ व्यवस्थापन फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिरहेका छौँ
4: नमस्कार
5: यो PFBS गोर्खा रेडियो हो

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सिलीमा आयोजनाको सुरुमा 80 मिटर खनेर माटो निकालेको उद्धारकर्मीले जनाएका छन्। सांसद इन्जिनियर श्रीराम नेउपानेले 3 घनमिटर क्षमताको लोडरले लेदो बाहिर फालिरहेको भिडियो सम्प्रेषण गर्दै 80 मिटर भित्र पनि ठूला ढुङ्गा फेला पारिएको बताउनु भएको छ। सफाईको काम सोचे जस्तो भएमा साँझसम्म उद्धार निकट पुग्न सकिने अपेक्षा उहाँको छ। सुरक्षा निकाय र इन्जिनियर सहितका उद्धारकर्मीहरूले 6 जना श्रमिक जीवितै फेला पार्ने आशाका साथ काम गरिरहेका छन्। रसुवा बाढी गएको आज 19 दिन भइसकेको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढ़ाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा बोल्दै महानिरीक्षक कार्की,
4: अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधन व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि त्यसलाई चाहिँ अब एआई एनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिराखेका छौँ, इमर्जेन्सी रेस्पोन्स सिस्टमलाई अझ व्यवस्थित र परिष्कृत बनाउनु पर्ने आवश्यकता छ।
3: हिमाली सुनामी पीड़ित धादिङ र नुवाकोटका स्थानीयले सुरक्षित स्थायी आवास चाहिएको बताएका छन्। प्रभावित क्षेत्रमा पुगेका पूर्व प्रधानमन्त्री नेकपा संयोजक प्रचण्डले भेटेका स्थानीयले सबै बगेका कारण अब बस्ने ठाउँको चिन्ता गरेका हुन्।
5: हाम्रो स्थायी बसोबासको निमित्त पहल गरिदिन सम्पूर्ण पीड़ितहरूको तर्फबाट
6: धन्यवाद। तपाईँहरूको पीड़ामा हामी सँगै छौँ भन्नको लागि पनि हामी एउटा टिम सहित पनि आएका छौँ।
7: पहिला भूकम्प
8: तल फल्टेमा
9: बसिहाल्यो,
10: 200 जना त यहाँको बस्तीको मध्ये।
3: पीडितसँग भेट्न जाँदा संचारकर्मीले प्रश्न गरेपछि प्रचण्ड बोल्नु भएको छ।
11: सेना सुरक्षा निकायलाई त हामीले धन्यवादै भनेका छौँ, तर यो महाविपत्तिको सामना सेनाले मात्रै गरेर हुने कुरा पनि होइन। सबै राजनीतिक दलको पनि पहल चाहिन्छ, स्थानीय सरकारको, प्रादेशिक सरकारको, सबै सामाजिक सङ्घ संस्था सबैको पनि चाहिन्छ, र त्यसको समन्वय गर्ने प्रमुख जिम्मा सरकारको हुन्छ, प्रधानमन्त्रीकै हुन्छ। तर प्रधानमन्त्रीले न सर्वदलीय सहमतिको निम्ति प्रयास गर्नुभएको छ, न कहिले विगतका अनुभवहरू के हुन् भनेर अनुभवीसँग राय सल्लाह लिन खोज्नुहुन्छ।
3: पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पोखराको पर्यटन र जनजीवन प्रभावित बनेको छ। सड़क अझै नखुले अक्टोबरको बुकिङ समेत रद्द हुन सक्ने चिन्ता पर्यटन व्यवसायको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
12: पोखराबाट सञ्चालन हुने ठूला पर्यटक सवारी अहिले बस पार्कमै थन्किएका छन्। साना सवारी पोखराबाट चितौन र हेटौँडाको त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउजाउ गरे पनि ठूला सवारी नचल्दा, पर्यटकीय सिजन शुरू हुनै लाग्दा पर्यटन व्यवसायमा निराशा र चिन्ता छाएको नाटा गण्डकीका पूर्व अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ।
13: पर्यटनमा त टोटल्ली असर गरेका छन्। यस्तो छ, अब त्यो पर्यटक आउनेमा पनि प्याकेजमा, अब जस्तो उहाँहरूले अब फ्लाइटको प्याकेज गर्नुभएको छ भने चाहिँ त्यति क्यान्सल भएको छैन। जो रोड एक्सेसबाट आउने प्लान हुन्छ नि, उहाँहरूको चाहिँ अलमोस्ट क्यान्सल जस्तै छ। अब कोही कोही चाहिँ डाइभर्ट कस्तो भएको छ भने, अन्नपूर्ण आउने मान्छे त 100 मा 1 होला, अब एभरेस्टतिर डाइभर्ट भएको छ, एभरेस्टतिर त गइरहेछ नि त। तर अन्नपूर्ण जो बाइल्यान्ड आउने पर्यटकहरूलाई चाहिँ एकदमै असर परेको छ, किनभने हामीले नि स्योर यो दिन खुल्छ भन्न सकेका छैनौँ नि त अहिले।
12: पोखरा काठमाडौँ यात्राका लागि स्थल मार्गको विकल्प हवाई सेवा रहे पनि अहिले हवाई टिकट पाउन मुस्किल हुने गरेको छ। बाटो अझै लामो समय नखुले ठूलो निम्तिने र मुख्य पर्यटकीय सिजन नै सुनसान हुन सक्ने चिन्ता होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको छ। उहाँका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी विगतका वर्षहरू भन्दा अत्यन्त कम छ।
14: आन्तरिक पर्यटक आउनलाई चाहिँ अब चितवन मात्र जाने एरिया आउँदैनन्, अब त्यताकोबाट क्लियर भए पनि चितवनबाट मात्रै कम आउँछन् है। भारतीय पर्यटक डराएर त्यही ढुङ्गै नै आउँदैनन् अहिले यति बेला। अन्य देशका पर्यटक नि काठमाडौँ आएकाहरू, पहिले टिकट काटेर आएकाहरू पनि पोखरा आउने अवस्था छैन, साइडमा आउनेहरू त आएको।
15: अब यस्तो यो झ्याप्झुप केही दिनमा बन्यो भने त्यति धेरै असर नपर्ला, यो अफ सिजनको बेला पनि हो, त्यसले गर्दा ठुलो असर अहिलेसम्म परेको छैन भने त सिजन त बर्बादै हुन्छ।
3: आयरल्याण्डमा अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको विरोध गर्दै हजारौंले प्रदर्शन गरेका छन्। डब्लिनमा प्रधानमन्त्री मेहाल मार्टिनसँग कुरा गरेपछि ट्रम्पले एकीकृत आयरल्याण्ड देख्न चाहेको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल्का रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात शुरू भएको छ. सड़क अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो. सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ.
4: निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु. अझै पनि यहाँलाई के भन्न खोज्छ भने यो थाई रूपमा चाहिँ होइन, आज चाहिँ हामीले टेस्ट ड्राइभ गरेका हौँ. टेस्ट ड्राइभ गर्ने क्रममा चाहिँ यहाँ रोकिएर बसेका गाडीहरू चाहिँ हामीले अहिले काठमाडौँबाट मुङ्गिनतर्फ छोडिरहेछौँ भने मुङ्गिनतर्फबाट रोकेका गाडीहरू पनि यताको गाडी छोडेपछि हामी पुनः छोड्नेछौँ र बेलुकाबाट फेरि बन्द गरेर यसलाई सब ग्रेड र सब यसको काम गरेर टिक ट्रेनहरू सक्सनल ट्रेनहरू बनाइसकेपछि हामी यो यो महिनाको अन्तिम अथवा असल एक गतेबाट चाहिँ निरन्तर रूपमा गाडी छोड्ने चाहिँ यहाँलाई जानकारी गराउँछौँ.
3: सड़कको ग्राभेलिङ र कम्पाक्सनको काम भने अझै बाँकी छ. सरकारले भदौ 10 गते भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ. जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको हिम पहिरोका कारण बाढ़ी आएको हो. हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो. प्रतिवेदनका अनुसार बाढ़ी र सुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो. तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका रसुवागढ़ी, स्याफ्रोबेसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलपान केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ. यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र चितौनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ. बाढ़ीपछि माथिल्लो लिन्दे खोला क्षेत्रमा 2 नयाँ अस्थायी ताल बनेका छन्. यी ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ. यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन र सुवाको चिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ. भोलि हरितालिका तीज पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्. यो वर्ष भदौ 29 गते परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ. मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ. दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ. ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ. अन्य सवारी साधनको पार्किङ स्थान भन्जार खाल पार्किङ, सिफल चौर, बनकाली पार्किङ, तेलगंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ. विश्वकै अगुवा एआई संस्था एन्थ्रोपिकबाट छुट्टिएका अनुसन्धानकर्मीले यन्त्रको समानान्तर भएर काम गर्न मानव जातिलाई चुनौती भइरहेको बताएका छन्. एआई क्षेत्रमा सुरक्षा चुनौती देखेको भन्दै अनुसन्धानकर्मी ज्याकोब कोक्सोनले राजीनामा दिनुभएको थियो. एन्थ्रोपिकका प्रमुख डारियो एमोजेले समेत एआई विकासको गति घटाउनुपर्ने बताउँदै आउनुभएको छ. बीबीसीका लरा कुन्सबर्गसँगको कुराकानीमा कोसोनले निकट भविष्यमा मानव जाति नै सखाप हुने चिन्ता देखेको बताउनु भएको छ.
5: They are genuinely concerned about the fate of humanity in the next 2 years. When they are planning their lives, planning what to do with their lives, they are thinking about the impacts of their work. They may be like considering buying land somewhere because they're so scared of the instability as a result of rapid AI progress. So all I can say is the people who work at these companies are completely serious when they ask for regulation.
3: नेपाली एकदिवसीय टोलीका कप्तान सन्दीप लामिछाले नै अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गर्नुभएको छ। एसिसी प्रिमियर कप अन्तर्गत युएसँगको फाइनल खेलमा एक विकेट लिएसँगै लामिछानेले यो उपलब्धि पाउनु भएको हो। सन्दीपले हालसम्म एकदिवसीयमा 158 र टी ट्वेन्टी आई क्रिकेटमा 142 विकेट लिनु भएको छ। सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा कायम गर्नुभएको छ। लामिछाने एक दिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाड़ी समेत बन्नु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बोटेको सेवाआदि प्रभावित परिवारका लागि सरकारले स्थायी आवास नबनेसम्म मासिक कम्तीमा 15,000 आवास भाडा दिने निर्णय गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले चारजना सम्मको परिवारलाई मासिक 15,000 र चारजना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 दरले राहत उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनस्थापना र पुननिर्माणमा सरकारको उच्च प्राथमिकता रहेको बताउनु भएको छ। मासिक भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकिएको पनि मन्त्री तिमल सिन्हाले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा एकतर्फी यातायात सुचारू भएको छ। सड़क अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात चलाइएको हो। सड़क अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ।
4: काठमाडौँबाट मुलिनतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका त्यसमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु। अझै पनि यहाँलाई के भन्न खोज्छ भने यो थाहै रूपमा चाहिँ होइन, आज चाहिँ हामीले टेस्ट ड्राइभ गरेका हौँ। टेस्ट ड्राइभ गर्ने क्रममा चाहिँ यहाँ रोकिएर बसेका गाडीहरू चाहिँ हामीले अहिले काठमाडौँबाट मुलिनतर्फ छोइरहेछौँ भने मुलिनतर्फबाट रोकेका गाडीहरू पनि यताको गाडी छोडेपछि हामी पुनः छोड्नेछौँ र बेलुकाबाट फेरि बन्द गरेर यसलाई सब ग्रेड र सब यसको काम गरेर टिप ड्रेनहरू सब सब ड्रेनहरू बनाइसकेपछि हामी यो महिनाको अन्तिम अथवा असल जित गतेबाट चाहिँ निरन्तर रूपमा गाडी छोड्ने चाहिँ यहाँलाई जानकारी गराउँछ।
3: सडकको ग्राभेलिङ र अरू काम भने अझै बाँकी छ। ऊर्जा मन्त्रालयले रसुवाको भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययन गर्ने जनाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्योसँग जोड़िएका हिमाली भूजोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययन अगाडि बढ़ाइएको हो। प्रवक्ता मोहन कुमार साकेका अनुसार अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गर्ने तयारी गरेको छ। रसुवा विनाशकारी बाढ़ीलाई केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदीय जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। तीन चरणमा हुने अध्ययनमा पहिलोमा उच्च हिमाली क्षेत्रदेखि भोटे कोशी र लेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिने बताइएको छ। दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गर्ने र तेस्रोमा मानवजन्य जलवायु परिवर्तनले यस्ता जोखिमहरूको सम्भावना तीव्रता वा पूर्व तयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक मूल्यांकन हुने भनिएको छ। कांग्रेस नेता चन्द्र भण्डारीले 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर 15 महाधिवेशनमा जाने बताउनु भएको छ। आज केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उहाँले कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै सबैलाई मिलाएर महाधिवेशन गर्ने प्रयास भइरहेको बताउनु भएको हो।
5: शेरबहादुरको पक्षको पूर्णबहादुरको पक्षको फल्लाको पक्षको भन्दा 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू सक्रिय सदस्यज्यूहरू सबै 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। यत्रो वर्ष जेल बसेँ, यति पिटाइ खाएँ, अब मैले रुख छोडेर म कहाँ जाने भन्नुहुन्छ कि मान्छेले। जब अन्तिम जान्छ नि मान्छेले नयाँ कुरा सोध्दै जान्छ। त्यसैले अब कङ्ग्रेसको अधिवेशन हुने भएपछि अब यसैबाट मन्त्री भएछ, यसैबाट संसद भएछ, कहाँ छोडेर जान्छ? यसले पहिचान बनाइदिएछ, कङ्ग्रेसको पहिचान हो नि त बनाएको छ। त्यसकारण अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ, सबै हुनुहुन्छ।
3: काठमाडौँ महानगरले सहरी बाढ़ीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। काठमाडौँ महानगर प्रहरीको 34 वार्षिक सभा बोल्दै कार्यवाहक मेयर सुनिता डंगोलले थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढ़ी आउने र जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्न अभियान अघि बढ़ाउन लागि बताउनुभयो। विगत तीन दशकमा भएका अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले शहरी बाढ़ीको मुख्य समस्या निम्तिएको उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरी
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारू भएको छ। सड़क अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।
5: बाह्रौं दिनको अथक प्रयासपछि कृष्णभीरमा एकतर्फी रूपमा चाहिँ ट्रायल गर्न हामी सफल भएका छौँ। ग्यास बुलेट हामीले चाहिँ पहिलो ग्यास बुलेट चाहिँ हामी काठमाडौँबाट मुङलिङतर्फ पठाइसकेका छौँ भने अरू रोकिएर राखेका त्यसमा रोकेका हेभी इक्विपमेन्टहरू पनि अहिले निरन्तर रूपमा चाहिँ गइरहेको यहाँलाई जानकारी पनि गराउन चाहन्छु। अझै पनि यहाँलाई के भन्न खोज्छ भने यो थाई रूपमा चाहिँ होइन, आज चाहिँ हामीले टेस्ट ड्राइभ गरेका हौँ। टेस्ट ड्राइभ गर्ने क्रममा चाहिँ यहाँ रोकिएर बसेका गाडीहरू चाहिँ हामीले अहिले काठमाडौँबाट मुङलिङतर्फ छोइरहेछौँ भने मुङलिङतर्फबाट रोकेका गाडीहरू पनि यताको गाडी छोडेपछि हामी पुनः छोड्नेछौँ र बेलुकाबाट फेरि बन्द गरेर यसलाई सबग्रेड र सर्भिसको काम गरेर टिक ट्रेनहरू सक्सनल ट्रेनहरू बनाइसकेपछि हामी यो महिनाको अन्तिम अथवा असोज एक गतेबाट चाहिँ निरन्तर रूपमा गाडी छोड्ने चाहिँ यहाँलाई जानकारी गराउँछ।
4: गएको भदौ 10 गते फोटेकोशी नदीमा आएको बाढीले सड़कको तल्लो भाग कटान गर्दा 14 गते सड़क भाँसिएको थियो। सरकारले भदौ 10 गते फोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको हिम पहिरोका कारण बाढ़ी आएको हो। हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार बाढ़ी र सुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका रसुवागढ़ी, स्याफ्रोबेसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलपान केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र चितौनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास नबनेसम्म मासिक 15,000 आवास भाड़ा दिने निर्णय गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्मको परिवारलाई मासिक 15,000 र 4 जना भन्दा धेरै सदस्य भए प्रति व्यक्ति थप 2,000 का दरले उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर जानकारी दिनुभयो। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढ़ी प्रभावितको राहत, पुनस्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक भाड़ा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकिएको मन्त्री तिमल सिन्हाले जानकारी दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको प्रतिगामी संकीर्णतावादी र स्वतन्त्रता विरोधी कदम लामो समय टिक्न नसक्ने दावी गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढ़िसकेको भन्दै यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनु भएको हो।
6: सङ्घर्ष एकछिन कहिले कहिले ब्रेक लागेको छ, कहिले कहिले धक्का खाएको छ, अलिकति स्लो मोसनमा अलिक धिमा गतिमा चलेको होला, एकछिन व्यवधान आएको होला, एकछिन अधिकुल नायकवादले रोकेको होला, पञ्चायतकालले फेरि सुरु भएपछि कहिले राणाले रोके, फेरि अलिकति खुल्या थियो, अगाडि बढ्नै पाएको थिएन, फेरि पञ्चायतले रोक्यो, अहिले फेरि रोक्ने कोसिस भइरहेको छ। यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसको प्रभाव जहाँ पुगेको छ, यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन्, यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन। त्यसर्थ अबको प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू अबका स्वतन्त्रता विरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैन।
4: ऊर्जा मन्त्रालयले रसुवाको भोटेकोसी बाढीको वैज्ञानिक अध्ययन अघि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति र त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययन अघि बढ़ाएको जनाएको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेका अनुसार अध्ययनका लागि मन्त्रालयले भूमि विज्ञहरू सहितको समिति गठन गर्ने तयारी गरेको छ। तीन चरणमा हुने अध्ययनमा पहिलोमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोसी र लेनदेन नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गर्ने भनिएको छ। दोस्रो चरणमा घटनाको तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गर्ने र तेस्रोमा मानवजन्य जलवायु परिवर्तनले यस्ता जोखिमहरूको सम्भावना, तीव्रता र पूर्व तयारी अवस्थामा कति प्रभाव पारेको थियो।

0: दिन पनि गण्डकी प्रदेश बोकाको सय धान चाहिँ अनि सय धान त्रिपन अनि सय धान म्याट्रिक पुऱ्याउनु जाँदैछु।
1: स्थानीयहरू घर बाहिरै पाल तासेर कसरी कतिपयसँग पाल पनि छैन भन्ने कुराहरू आइरहेको छ,
0: त्यो कुरा आइरहेको छ। त्यो कुरा हामी पनि म पनि यता गण्डकी प्रदेश निकै

0: पलिलो मान्थाङका 80% घर चर्किएर धुजा परेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। भूकम्पले विद्यालयको छात्रावास भवन, शिक्षकावास भवन र स्टोर भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयमा 84 जना विद्यार्थी छन्।
1: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ट्रक र कन्टेनरको चाप यति बेला

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेको सिबारीमा फेला परेका शव र परिवारले दिएको डीएनए नमूना म्याचिङका लागि एक महिना लाग्ने भएको छ। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डीएनएको प्रोफाइलिङ भइरहेको बताएको छ। प्रोफाइलिङ सकिएपछि परिवारले दिएको डीएनए नमूनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ। प्रोफाइल तयार भएपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमूनासँग मिलाएर शवको पहिचान गरिनेछ। विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा नमूना परीक्षण र प्रोफाइलिङको काम अघि बढ़िरहेको नेपाल प्रहरीले जनाएको छ। हालसम्म 1230 शव जमीन मुनि व्यवस्थापन गरिएका छन्। ती शवबाट 1286 डीएनए नमूना संकलन गरिएको छ। त्यस्तै बेपत्ता व्यक्तिका परिवारबाट 1846 डीएनए नमूना संकलन गरिएको छ। बेपत्ता व्यक्तिका परिवार मध्ये अधिकांशले आफन्तको अवस्थाबारे जानकारी पाउन सकेका छैनन्। डीएनए परीक्षणबाट पहिचान खुलेपछि शव व्यवस्थापन तथा सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढ़ाइनेछ। काठमाडौँ महानगरपालिकाले न्यू रोडको नेपाल वायु सेवा निगमको भवनमा बहुतले पार्किङ निर्माणका लागि संघ सरकारसँग अनुमति मागेको छ। बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग आवश्यक रहेको भन्दै महानगरले भवनमा बहुतले पार्किङका लागि अनुमति मागेको हो। काठमाडौँ महानगरपालिकाकै कार्यवाहक प्रमुख सुनिता जंगोलले एनएसी भवनमा बहुतले पार्किङ निर्माणपछि पार्किङ समस्या केही समाधान हुने बताउनुभयो। काठमाडौँको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्ने भन्दा उपलब्ध ठाउँको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ। गृहमन्त्री सुदन गुरूङले विपदपछिको उद्धारमा उत्कृष्ट कार्य जारी राख्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ। आज प्रहरी प्रधान कार्यालयमा उद्धार उपकरण निरीक्षणका लागि पुग्नुभएका गुरूङले सीमित स्रोत साधनका बीच विपदपछिको उद्धारमा संगठनको भूमिका उत्कृष्ट रहेको बताउनु भएको हो। निरीक्षणका क्रममा गृहमन्त्रीले हाल उपलब्ध स्रोत साधन तथा सशस्त्र प्रहरीलाई उद्धारमा आवश्यक थप सामग्री तथा क्षमता अभिवृद्धिको आवश्यकताबारे जानकारी लिनुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको प्रतिगामी संकीर्णतावादी तथा स्वतन्त्रता विरोधी कदम लामो समय टिक्न नसक्ने दावी गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै बढ़िरहेको भन्दै यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनु भएको हो।
4: एक छिन कहिले कहिले ब्रेक लागेको छ, कहिले कहिले धक्का खाएको छ, अलिकति स्लो मोसनमा अलिक धिमा गतिमा चलेको होला, एकछिन व्यवधान आएको होला, एकछिन अधिपुल नायकवादले रोकेको होला, पञ्चायत कालले फेरि सुरु भएपछि कहिले राणाले रोके, फेरि अलिकति खुल्या थियो, अगाडि बढ्नै पाएको थिएन, फेरि पञ्चायतले रोक्यो, अहिले फेरि रोक्ने कोसिस भइरहेको छ। यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसको प्रभाव जहाँ पुगेको छ, यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन्, यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन। त्यसर्थ अबको प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रता विरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैन।
3: कांग्रेस नेता चन्द्र भण्डारीले 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर 15 महाधिवेशनमा जाने बताउनु भएको छ। आज केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उहाँले कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको बताउनु भएको हो।
5: शिरबहादुरको पक्षको, पूर्णबहादुरको पक्षको, फल्लाको पक्षको भन्दा 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रिय सदस्यज्यूहरू सबै 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। यत्रो वर्ष जेल बसेँ, यति पिटाइ खाएँ, अब मैले रुख छोडेर म कहाँ जाने भन्नुहुन्छ कि मान्छेले, जब अन्तिम जान्छ नि मान्छेले नयाँ कुरा सोध्दै जान्छ। त्यसैले अब कङ्ग्रेसको अधिवेशन हुने भएपछि अब यसैबाट मन्त्री भएछ, यसैबाट संसद भएछ, कहाँ छोडेर जान्छ, यसले पहिचान बनाइदिएछ, कङ्ग्रेसको पहिचान हो नि त बनाएको छ। त्यसैले अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ, सबै हुनुहुन्छ।
3: जापानको आइची नायोगामा आउँदो असोज 3-18 गतेसम्म हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल बुर्देल, ललित नारायण राज वंशी रहेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: नेपाल आयल निगमले कृष्ण भीर सड़क सञ्चालनमा आएपछि ग्यास सहज हुने बताएको छ। आज विज्ञप्ति जारी गर्दै निगमले पहिरोका कारण ग्यास बुलेट आउन नसक्दा अभाव भएको बताएको हो। हाल तराईका उद्योगहरूमा ग्यास रिफिल गरेर काठमाडौँमा वितरण भइरहेको छ। भदौ 18 गतेदेखि हालसम्म काठमाडौँ उपत्यकामा वैकल्पिक मार्गबाट ल्याइएका 3,99,529 सिलिण्डर वितरण भएको निगमले जनाएको छ। भदौ 28 नेपालमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ। यो परिमाण 37,13,894 सिलिण्डर बराबर हुने निगमको भनाइ छ। नेपाल ल्याउनका लागि 19,118 मेट्रिक टन ग्यास लोड भइसकेको निगमले जनाएको छ। बाढ़ीका कारण क्षतिग्रस्त धादिङको जहरी सब स्टेशन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ 10 गते आएको भोटीकोशी बाढ़ीका कारण जहरी खेतको सब स्टेशनमा 10 फिटसम्म लेदुसहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। आज दिउँसो 2 बजेदेखि सब स्टेशन पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सब स्टेशन सञ्चालनमा आएसँगै गजुरी बजार आदमघाट फिडर अन्तर्गत 22 किलो क्षेत्र तथा पीडा फिडर अन्तर्गत किरानचोक मिलनटार लगायतका क्षेत्रमा विद्युत सेवा शुरू भएको छ। भोटेकुसी बाढ़ीमा फेला परेका शव र परिवारले दिएको डीएनए नमूना म्याचिङका लागि 1 महिना लाग्ने भएको छ। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डीएनए को प्रोफाइलिङ भइरहेको बताएको छ। प्रोफाइलिङ सकिएपछि परिवारले दिएको डीएनए नमूनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ। प्रोफाइल तयार भएपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमूनासँग मिलाएर शवको पहिचान गरिनेछ। विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा नमूना परीक्षण र प्रोफाइलिङको काम अघि बढ़िरहेको नेपाल प्रहरीले जनाएको छ। हालसम्म 1,230 शव जमीन मुनि व्यवस्थापन गरिएका छन्। ती शवबाट 1,286 डीएनए नमूना संकलन गरिएको छ। त्यस्तै बेपत्ता व्यक्तिका परिवारबाट 1,846 डीएनए नमूना संकलन गरिएको छ। बेपत्ता व्यक्तिका परिवार मध्ये अधिकांशले आफन्तको अवस्थाबारे जानकारी पाउन सकेका छैनन्। डीएनए परीक्षणबाट पहिचान खुलेपछि शव व्यवस्थापन तथा सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढ़ाइनेछ। काठमाडौँ महानगरले शहरी बाढ़ीको जोखिम न्यूनीकरणका लागि रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। काठमाडौँ महानगर प्रहरीको 34 वार्षिकोत्सवमा बोल्दै कार्यवाहक मेयर सुनिता जंगोलले थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढ़ी आउने र जनजीवन प्रभावित हुने समस्या बढ़ेपछि वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्न अभियान अघि बढ़ाउन लागि बताउनु भएको हो। विगत 3 दशकमा भएका अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले शहरी बाढ़ीको मुख्य समस्या निम्तिएको जंगोलले बताउनुभयो। शहरी बाढ़ी समस्याको दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययन समेत गरिरहेको र त्यस आधारमा विपद व्यवस्थापनका थप प्रभावकारी कार्यक्रम ल्याउने महानगरपालिकाले जनाएको छ। अब खबर फटाफट।
4: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ट्रक र कन्टेनरको चाप यति बेला कान्ति लोकपथमा। ललितपुर र मकवानपुरलाई जोड्ने सड़कको यात्रामा पहिरो सबभन्दा ठूलो चुनौती। बागमती गाउँपालिकाकै पाङदुरमा 800 मिटर पार गर्न 25 मिनटदेखि आधा घण्टा लाग्ने। स्याङ्जाको वालिङ 13 तारु खोलाका किसानले बाँदर छल्न थाले व्यावसायिक अकबरी खुर्सानी खेती। तारु खोलामा मात्रै 60 रोपनी क्षेत्रफलमा 70,000 भन्दा बढी अकबरी खुर्सानीका बिरुवा। असार अन्तिम सातादेखि बन्द भएको 13 थुम जिल्ला अस्पतालको सिजेरियन प्रसूति सेवा अझै खुल्न सकेन। गर्भवती महिलालाई धरान विराटनगर जानुपर्ने बाध्यता। तराईका अस्पताल पुग्न 5-6 घण्टासम्म लाग्ने। बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। 93 करोड़ 73 लाख बराबरको हानि भएको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदन। स्वयम्भूमा 1 महिनासम्म सञ्चालित मेलामा 2 लाख भक्तजनको दर्शन। थेरवाद महायान र वज्रयान सम्प्रदायका अनुयायी मेलामा सहभागी। स्वयम्भूमा मेला भरेपछि शोभा भगवती विजेश्वरी लगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा। मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आइओईको नयाँ क्याम्पस स्थापना गर्ने सरकारको तयारी। नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थल छनौट गर्ने प्रक्रिया शुरू। वीरगंजको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा। नाप जाँचको काम समेत 1 साताभित्र पूरा गर्ने योजना। र झापामा पालु आवेदन शून्यमा झार्ने अभियान अन्तर्गत सार्वजनिक बिदाका दिन समेत राष्ट्रिय परिचय पत्र र राहदानी सेवा आगामी असोज 15 गतेसम्म शून्य बाँकी आवेदन।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान 3 बजेदेखि 4 ढोका खोलिने भएको छ। पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला दर्शनार्थी तथा भक्तजनलाई सहज व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाएको जानकारी दिएको हो। कोषका अनुसार यस वर्ष हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासको क्षेत्रमा करिब 2500 प्रहरी परिचालन गरिएको छ। ठूलो भीड़लाई मध्यनजर गर्दै 2 शिफ्टमा प्रहरी खटिनेछन्। भीड़ व्यवस्थापन महिला तथा बालबालिकाको सुरक्षा चोरी पाकेटमारी र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। सीसीटीभी र कमाण्ड पोस्टबाट 24 घण्टा निगरानी गरिने प्रहरीले जनाएको छ। हराएका व्यक्ति तथा बालबालिकाको खोजीका लागि डेस्क र स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ। प्रहरीले भक्तजनलाई आफ्ना सामानको सुरक्षामा ध्यान दिन र समस्या परे नजिकैको प्रहरी डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ। पशुपति क्षेत्र विकास कोषकी परिषद सदस्य संगीता कुमारी राम
4: मन्दिर बाहिर 5 लाइन रहने छन् भने मन्दिर परिसर प्रवेश गरिसकेपछि 8 लाइनमा विभाजन भई उत्तरबाट 3 लाइन पूर्वबाट 2 लाइन दक्षिणबाट 1 लाइन र पश्चिमबाट 2 लाइन गरी एक पटकमा 8 भक्तजनहरूले दर्शन गर्न सक्ने छिटो दर्शन गराउने व्यवस्था मिलाइएको छ। तीज पर्वका दिन दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीहरूको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल साथै काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको आफ्नै कमाण्ड पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ। सधैँ जसो भकुन्टोल स्थित भण्डारी गुठी घर अगाडि हरितालिका तीज मेला पर्वको सुरक्षार्थ नेपाल प्रहरीको मूल शिविर रहनेछ।
3: कृष्णवीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट रोकिएका हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णवीरबाट पार गराइएको हो। सड़क खोलाउन एक्जाभेटर बुलडोजर लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग भएको छ। अहिले फिल्डमा करिब 22-25 हेभी इक्विपमेन्ट ट्रक तथा टिप्पर परिचालन भएका छन्। सड़क विभाग कन्सल्टेन्ट र निर्माण कम्पनीका 30 भन्दा बढी प्राविधिक समेत फिल्डमा खटिएका छन्। तर कृष्णवीरको सड़क अहिले पूर्ण रूपमा सञ्चालनमा आएको भने होइन। ट्रायलपछि पुनः सड़क बन्द गरेर बाँकी निर्माणको काम अघि बढाइनेछ। सड़कको ड्रेन सब सर्फेस ड्रेन ग्राभलिङ तथा सबग्रेड र सबबेसको काम पूरा गर्नुपर्ने भएकाले तत्कालका लागि नियमित यातायात सञ्चालन नगरिने जनाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सूचना अधिकारी पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पोखराको पर्यटन र जनजीवन प्रभावित भएको छ। कृष्ण तवाडीको रिपोर्ट।
5: पोखराबाट सञ्चालन हुने ठूला पर्यटक सवारी अहिले बसपार्कमै थन्किएका छन्। साना सवारी पोखराबाट चितौन र हेटौँडाको त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउजाउ गरे पनि ठूला सवारी नचल्दा पर्यटकीय सिजन शुरू हुनै लाग्दा पर्यटन व्यवसायीमा निराशा र चिन्ता छाएको नाटा गण्डकीका पूर्व अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ।
6: पर्यटनमा त टोटल्ली असर गरेका छन्। यस्तो छ, अब त्यो पर्यटक आउनेमा पनि प्याकेजमा अब जस्तो उहाँहरूले अब फ्लाइटको प्याकेज गर्नुभएको छ भने चाहिँ त्यति क्यान्सल भएको छैन। जो रोड एक्सेसबाट आउने प्लान हुन्छ नि उहाँहरूको चाहिँ अलमोस्ट क्यान्सल जस्तै छ। अब कोही चाहिँ डाइभर्ट कस्तो भएको छ भने अन्नपूर्ण आउने मान्छे त 100 एक होला। अब एभरेस्टतिर डाइभर्ट भएको छ, एभरेस्टतिर त गइरहेछ नि त। तर अन्नपूर्ण जो बाइल्यान्ड आउने पर्यटकहरूलाई चाहिँ एकदमै असर
5: पोखरा काठमाडौँ यात्राका लागि स्थल मार्गको विकल्प हवाई सेवा रहे पनि अहिले हवाई टिकट पाउन मुस्किल हुने गरेको छ। बाटो अझै लामो समय नखुले समस्या ठूलो निम्तिनेर मुख्य पर्यटकीय सिजन नै सुनसान हुन सक्ने चिन्ता होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको छ। उहाँका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी विगतका वर्षहरू भन्दा अत्यन्त कम छ।
7: आन्तरिक पर्यटक आउनलाई चाहिँ अब मात्र जानकारी आउँदैनन्। अब
2: बाटो क्लियर भए पनि चितवनबाट मात्रै कम आउँछन् है, भारतीय पर्यटक डराएर त्यहीँ आउँदैनन् अहिले यति बेला, अन्य देशका पर्यटक नि काठमाडौँमा आएकाहरू कहिले टिकट काटेर आएकाहरू पनि पोखरा आउने अवस्था छैन, साइडमा आउनेहरू त आएको।
7: अब यसो यो झ्याप्झुपै केही दिनमा बन्यो भने त्यति धेरै अवस्था
3: हवस् त। खबर यति नै, नमस्कार।
8: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले भदौ 10 गते भोटेको श्री त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ।
4: जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको हिम पहिरोका कारण बाढ़ी आएको हो। हिम पहिरो खस्ता 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार बाढ़ी र सुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका सुवागढ़ी स्याफ्रोबेसी बेत्रावती र मलेखुका महत्वपूर्ण जलपान केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा नुवाकोट दहादिङ गोर्खा नवलपरासी र चितौनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो लिन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।
3: नेपाली कांग्रेसले 14 महाधिवेशनबाट निर्वाचित कार्य सम्पादन समितिका सबैलाई केन्द्रीय सदस्यको रूपमा 15 महाधिवेशनमा सहभागी गराउने भएको छ। केन्द्रीय कार्य सम्पादन समिति बैठकले 15 महाधिवेशन प्रक्रियामा सहभागी हुने निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्यको मान्यता दिने निर्णय गरेको हो। प्रवक्ता देवराज चालिसे
5: महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान तोडिन आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ भनेर निर्णय गरिएछ। यसको अर्थ उहाँहरू ती आफ्नो पोजिसनमा भाग लिन सक्नुहुन्छ।
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको प्रतिगामी संकीर्णतावादी तथा स्वतन्त्रता विरोधी कदम लामो समय टिक्न नसक्ने दावी गर्नुभएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले जनचेतना र राजनैतिक परिवर्तनको प्रभाव निकै अघि बढ़िसकेको भन्दै यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनु भएको हो।
6: हामी सङ्घर्ष गर्दै आएका छौँ र उपलब्धि हासिल गर्दै आएका छौँ, यो ठाउँसम्म पुगेका छौँ र हाम्रो सङ्घर्ष एकछिन कहिले कहिले ब्रेक लागेको छ, कहिले कहिले धक्का खाएको छ, अलिकति स्लो मोसनमा अलिक धिमा गतिमा चलेको होला, एकछिन व्यवधान आएको होला, एकछिन अधिपुनायकवादले रोकेको होला, पञ्चायतकालले फेरि सुरु भएपछि कहिले राणाले रोके, फेरि अलिकति खुल्या थियो, अगाडि बढ्नै पाएको थिएन, फेरि पञ्चायतले रोक्यो, अहिले फेरि रोक्ने कोसिस भइरहेको छ। यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसको प्रभाव जहाँ पुगेको छ, यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन्, यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन। त्यसर्थ अबको प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रता विरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैन।
3: अब खबर फटाफट।
7: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ट्रक र कन्टेनरको चाप यति बेला कान्ति लोकपथमा। ललितपुर र मकवानपुरलाई जोड्ने सड़कको यात्रामा पहिरो सबभन्दा ठूलो चुनौती। बागमती गाउँपालिकाकै पाङदुरमा 800 मिटर पार गर्न 25 मिनटदेखि आधा घण्टा लाग्ने। स्याङ्जाको वालिङ 13 तारु खोलाका किसानले बाँदर छल्न थाले व्यावसायिक अकबरी खुर्सानी खेती। तारु खोलामा मात्रै 60 रोपनी क्षेत्रफलमा 70,000 भन्दा बढी अकबरी खुर्सानीका बिरुवा। असार अन्तिम सातादेखि बन्द भएको 13 थुम जिल्ला अस्पतालको सिजेरियन प्रसूति सेवा अझै खुल्न सकेन। गर्भवती महिलालाई धरान विराटनगर जानुपर्ने बाध्यता। तराईका अस्पताल पुग्न 5-6 घण्टासम्म लाग्ने। बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। 93,73,00,000 बराबरको हानि भएको। द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदन। स्वयम्भूमा 1 महिनासम्म सञ्चालित मेलामा 2,00,000 भक्तजनको दर्शन। थेरवाद महायान र वज्रयान सम्प्रदायका अनुयायी मेलामा सहभागी। स्वयम्भूमा मेला भरेपछि शोभा भगवती विजेश्वरी लगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा। मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आइओईको नयाँ क्याम्पस स्थापना गर्ने सरकारको तयारी। नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थल छनौट गर्ने प्रक्रिया सुरु। वीरगंजको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा। नाप जाँचको काम समेत 1 साताभित्र पूरा गर्ने योजना। र झापामा पालो आवेदन शून्यमा झार्ने अभियान अन्तर्गत सार्वजनिक बिदाका दिन समेत राष्ट्रिय परिचय पत्र र राहदानी सेवा आगामी असोज 15 गतेसम्म शून्य बाँकी आवेदन अभियान।
3: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: उपल्लो मुस्ताङको लोमानथाङमा भूकम्प गएको एक सातापछि अस्थायी आवासको प्रबन्ध गर्ने प्रयास थालिएको अधिकारीहरूले बताएका छन्। यही भदौ 23 गते भूकम्पले अधिकांश घर चर्केर बस्न नमिल्ने भएपछि सर्वसाधारण त्रिपालमुनि रात काट्न बाध्य भएका बेला प्रदेश सरकार मन्त्री तथा उपल्लो मुस्ताङका प्रदेश सांसद नामलु गुरुङ
4: भोलि म पनि माथि जाँदैछु अब त्यो हेर्नको लागि अब अस्तिसम्म भूकम्प आएर धक्का दिएकै थिएछ अब घर विशेष गरी घरहरू चर्केर बसेको बढी रहेछ अनि भत्किएकोहरू त्यसको लागि रात दिन पनि गण्डकी प्रदेशबाट अब सय थान टेन्ट अनि सय थान त्रिपाल अनि सय थान त्यो म्याट्रिक पुर्याउन जाँदैछु।
5: स्थानीयहरू घर बाहिरै पाल टाँसेर कतिपयसँग पाल पनि छैन भन्ने कुराहरू आइराखेको छ।
4: त्यो कुरा आइरहेको छ। अस्तिबाट हामी पनि म पनि यता गण्डकी प्रदेश मुख्यमन्त्रीज्यू मन्त्रीहरूसँग सल्लाह गरेर यो विपदको केही सामग्री छ भने लिएर जानु पर्यो बुझाउनु पर्यो भनेर त्यहीमा लागिरहेको थिएँ। अब बल्ल हाम्रो आज त्यो सबै सामानहरू रेडी छ लोड हुन्छ हाम्रो आर्मीले पुऱ्याइदिनुहुन्छ कि आर्मी फ्रकले भोलिसम्म त्यहाँ माथि पुग्छ।
5: अनि विद्यालयमा केटाकेटीले पढ्ने अवस्था पनि छैन भन्ने कुराहरू छ।
4: अँ यो भूकम्प बारम्बार आइरहेको कारणले अनि विद्यालयहरूले अलिक छुट्टी दिएछ कि अब विद्यालय भवनहरू राम्रो छैन नि त पुरानो छ चर्किएको अवस्था छ भत्किएको पनि छ एउटा त होइन त्यसैले अलिकति अहिले चाहिँ अब बाहिर सुताएर ट्रेनमा सुताएर अब दिउँसो ट्रेनमा पढाउने त्यो हिसाबले काम गरिरहेको छ। विशेष गरी माथिको अहिले हाम्रो कल्चर प्रिजर्भको लागि हाम्रो त सबै माटोको घर होस् होइन माटो र काठको हुन्छ नि त घर सबै अब जस्तै भत्किएको छैन तर चर्केर बसेको छ अब बारम्बार यो धक्का दिँदाखेरि अब अहिले फेरि पानी पनि बढी परिरहेको छ चर्किएको ठाउँबाट पानी छिरेर भोलि घर सबै भत्किने स्थिति पनि हुनसक्छ होइन त्यो सबभन्दा डेन्जर चाहिँ त्यो अब यहाँ फेरि इजी टेक के लिइरहेको छ भने मान्छेहरूले यताको तल हाम्रो सबैले के सोचिरहेको छ भने ए जब अलिअलि चर्केको रहेछ भन्ने सोच मात्रै राख्नु भएको छ उहाँले होइन तर परिस्थिति त्यहाँ अर्कै छ एकदम जटिल नै छ भनौँ न भत्किएको कुरा भत्कियो भन्न पाइन्थ्यो तर त्यो चर्केर बसेर अब विपदमा चर्केको यो सानो चर्केछ भन्ने कुरा आउँछ तर त्यही सानो चर्केको ठुलो ठुलो हुँदै गएको भन्ने खबर पनि पाइरहेको छ माथिबाट होइन अब त्यो ठुलो गएर बढे गएर त्यही चर्केको घरमुनि सुत्नु पऱ्यो भने त भत्किएर आयो भने त मानवीय क्षति पनि हुनसक्छ। फेरि बाहिर सुतिरहेछ पाल छैन पाल बाहिर अहिले सुति पाल लगाएर सुते पनि पानी धेरै परिरहेको छ होइन अब विशेष गरी समाज घर जुन जुन टिनको घरहरू बनाएर राखेको छ नि ठुल्ठुलो हलहरू तिनीहरूमा चाहिँ उहाँहरू अब सुतिराख्नु भएको छ त्यही हिसाबमा।
5: अनि प्रदेश सरकारले काम गरेको त यहाँले भनिहाल्नु भयो अनि सङ्घ सरकारबाट सहयोग स्थानीय सरकारले काम गर्न सकेको अवस्था कस्तो छ?
4: तल्लो दामोदर कुण्डमा त खासै क्षति भएको छैन भन्ने खबर पाएँ तर लोमनथाङमा चाहिँ अलिकति बढी क्षति भएको उहाँहरू पनि कल गर्दै हुनुहुन्छ चिन सरकारसँग पनि केही राहत माग्दै हुनुहुन्छ भन्ने कुरा सुन्नमा आएको थियो होइन सङ्घ सरकारबाट चाहिँ अहिले केही कुरा आएको छैन।
3: धादिङ र नुवाकोटका स्थानीयले सुरक्षित स्थानीय आवास चाहिएको बताएका छन्। प्रभावित क्षेत्रमा पुगेका पूर्व प्रधानमन्त्री नेकपा संयोजक प्रचण्डले भेटेका स्थानीयले सबै बगेका कारण अब बस्ने ठाउँको चिन्ता गरेका हुन्।
6: हाम्रो स्थायी बसोबासको निमित्त पहल गरिदिन सम्पूर्ण पीडितहरूको तर्फबाट
7: धन्यवाद तपाईँहरूको पीडामा हामी सँगै छौँ भन्नको लागि पनि हामी एउटा टिम सहित पनि आएका छौँ।
8: पहिला भूकम्पमा
6: बसेको त यहाँको बस्तीको मध्ये
3: पीडितसँग भेट्न जाँदा संसारकर्मीले प्रश्न गरेपछि प्रचण्ड बोल्नु भएको छ।
9: सेना सुरक्षा निकाले त हामीले धन्यवादै भनेका छौँ तर यो महाविपत्तिको सामना सेनाले मात्रै गरेर हुने कुरा पनि होइन सबै राजनीतिक दलको पनि पहल चाहिन्छ स्थानीय सरकारको प्रादेशिक सरकारको सबै सामाजिक सङ्घ संस्था सबैको पनि चाहिन्छ र त्यसको समन्वय गर्ने प्रमुख जिम्मा सरकारको हुन्छ प्रधानमन्त्रीकै हुन्छ तर प्रधानमन्त्रीले न सर्वदलीय सहमतिको निम्ति प्रयास गर्नुभएको छ न कहिले विगतका अनुभवहरू के हुन् भनेर अनुभवीसँग राय सल्लाह लिन खोज्नुहुन्छ।
3: ओपनएआईका प्रमुख साम अल्टम्यानले कम्पनी यसै वर्ष शेयर बजारमा प्रवेश नगर्ने बताउनु भएको छ। एआईको सुरक्षाबारे चिन्ता बढ़िरहेकाले अहिले आईपीओमा जानु उचित नहुने उहाँको भनाइ छ। एन्थ्रोपिकका प्रमुख डारियो अमोडे सहित ठूला एआई कम्पनीका प्रमुखले प्रविधिमा थप नियन्त्रण आवश्यक रहेको बताउँदै आएका छन्। अमोडेले एआईले केही महिनामै सम्पूर्ण इन्टरनेट नियन्त्रणमा लिन सक्ने चेतावनी दिनुभएको छ तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने एआईको विकासमा रोक लगाउने पक्षमा देखिनु भएको छैन।
2: We're leading China in AI. We're the most sophisticated country in the world. And frankly, I want to keep it that way, because whoever wins AI wins. But I think you have a lot of negative forces that are bringing it up, and they're bringing up things that won't happen.
3: Hawasta, khabar yetti nai. Namaskar.

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान 3 बजेदेखि 4 ढोका खोलिने भएको छ। पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला दर्शनार्थी तथा भक्तजनलाई सहज व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाएको जानकारी दिएको हो। कोषका अनुसार यस वर्ष हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासको क्षेत्रमा करिब 2500 प्रहरी परिचालन गरिएको छ। ठूलो भीड़लाई मध्यनजर गर्दै 2 शिफ्टमा प्रहरी खटिनेछन्। भीड़ व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, चोरी, पाकेटमारी र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। सीसीटीभी र कमाण्ड पोस्टबाट 24 घण्टा निगरानी गरिने प्रहरीले जनाएको छ। हराएका व्यक्ति तथा बालबालिकाको खोजीका लागि डेस्क र स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ। प्रहरीले भक्तजनलाई आफ्ना सामानको सुरक्षामा ध्यान दिन र समस्या परे नजिकैको प्रहरी डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ। पशुपति क्षेत्र विकास कोषकी परिषद सदस्य संगीता कुमारी राम,
4: मन्दिर बाहिर 5 वटा लाइन रहने छन् भने मन्दिर परिसर प्रवेश गरिसकेपछि 8 वटा लाइनमा विभाजन भई उत्तरबाट 3 लाइन, पूर्वबाट 2 लाइन, दक्षिणबाट 1 लाइन र पश्चिमबाट 2 लाइन गरी एक पटकमा 8 जना भक्तजनहरूले दर्शन गर्न सक्ने छिटो दर्शन गराउने व्यवस्था मिलाइएको छ। तीज पर्वका दिन दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीहरूको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल साथै काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको आफ्नै कमाण्ड पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ। सधैँ जसो भकुन्टोल स्थित भण्डारी गुठी घर अगाडि हरितालिका तीज मेला पर्वको सुरक्षार्थ नेपाल प्रहरीको मूल शिविर रहनेछ।
3: कृष्णवीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट रोकिएका हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णवीरबाट पार गराइएको हो। सड़क खुलाउन एक्जाभेटर, बुलडोजर, लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग भएको छ। अहिले फिल्डमा करिब 22-25 वटा हेभी इक्विपमेन्ट, ट्रक तथा टिप्पर परिचालन भएका छन्। सड़क विभाग, कन्सल्टेन्ट र निर्माण कम्पनीका 30 जना भन्दा बढी प्राविधिक समेत फिल्डमा खटिएका छन्। तर कृष्णवीरको सड़क अहिले पूर्ण रूपमा सञ्चालनमा आएको भने होइन। ट्रायलपछि पुनः सड़क बन्द गरेर बाँकी निर्माणको काम अघि बढाइनेछ। सड़कको ड्रेन, सब सर्फेस ड्रेन, ग्राभलिङ तथा सबग्रेड र सब बेसको काम पूरा गर्नुपर्ने भएकाले तत्कालका लागि नियमित यातायात सञ्चालन नगरिने जनाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सूचना अधिकारी, पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वीराज मार्ग अवरुद्ध हुँदा पोखराको पर्यटन र जनजीवन प्रभावित भएको छ। कृष्ण दवाडीको रिपोर्ट।
5: पोखराबाट सञ्चालन हुने ठूला पर्यटक सवारी अहिले बस पार्कमै थन्किएका छन्। साना सवारी पोखराबाट चितौन र हेटौँडाको त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउजाउ गरे पनि ठूला सवारी नचल्दा पर्यटकीय सिजन शुरू हुनै लाग्दा पर्यटन व्यवसायीमा निराशा र चिन्ता छाएको नाटा गण्डकीका पूर्व अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ।
6: पर्यटनमा त टोटल्ली असर गरेका छन्। यस्तो छ, अब त्यो पर्यटक आउनेमा पनि प्याकेजमा अब जस्तो उहाँहरूले अब फ्लाइटको प्याकेज गर्नुभएको छ भने चाहिँ त्यति क्यान्सल भएको छैन। जो रोड एक्सेसबाट आउने प्लान हुन्छ नि उहाँहरूको चाहिँ अलमोस्ट क्यान्सल जस्तै छ। अब कोही चाहिँ डाइभर्ट कस्तो भएको छ भने अन्नपूर्ण आउने मान्छे त 100 मा 1 होला। अब एभरेस्टतिर डाइभर्ट भएको छ, एभरेस्टतिर त गइरहेछ नि त। तर अन्नपूर्ण जो बाइल्यान्ड आउने पर्यटकहरूलाई चाहिँ एकदमै असर
5: पोखरा काठमाडौँ यात्राका लागि स्थल मार्गको विकल्प हवाई सेवा रहे पनि अहिले हवाई टिकट पाउन मुस्किल हुने गरेको छ। बाटो अझै लामो समय नखुले ठुलो निम्तिनेर मुख्य पर्यटकीय सिजन नै सुनसान हुन सक्ने चिन्ता होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको छ। उहाँका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी विगतका वर्षहरू भन्दा अत्यन्त कम छ।
7: आन्तरिक पर्यटक आउनलाई चाहिँ अब मात्र जानेर आउँदैनन्, अब त्यताको
2: बाट क्लियर भए पनि चितवन बाह्र मात्रै कम आउँछन् है, भारतीय पर्यटक डराएर त्यही आउँदैनन् अहिले यति बेला, अन्य देशका पर्यटक नि काठमाडौँमा आएकाहरू पहिले टिकट काटेर आएकाहरू पनि पोखरा आउने अवस्था छैन, साइडमा आउनेहरू त
7: अब यस्तो हो, यो झ्याप्झुप केही दिनमा बन्यो भने त्यति धेरै
3: अवस्था खबर यति नै नमस्कार।

0: सन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ
4: जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको हिम पहिरोका कारण बाढ़ी आएको हो हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो प्रतिवेदनका अनुसार बाढ़ी र सुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका सुवागढ़ी स्याफ्रोबेसी बेत्रावती र मलेखुका महत्वपूर्ण जलपान केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ यद्यपि छोटो समयमै भए पनि रसुवा नुवाकोट दहादिङ गोर्खा नवलपरासी र चितौनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ बाढ़ीपछि माथिल्लो लिन्दे खोला क्षेत्रमा 2 नयाँ अस्थायी ताल बनेका छन् यी ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन र सुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ
3: नेपाली कांग्रेसले 14 महाधिवेशनबाट निर्वाचित कार्य सम्पादन समितिका सबैलाई केन्द्रीय सदस्यको रूपमा 15 महाधिवेशनमा सहभागी गराउने भएको छ केन्द्रीय कार्य सम्पादन समिति बैठकले 15 महाधिवेशन प्रक्रियामा सहभागी हुने निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्यको मान्यता दिने निर्णय गरेको हो प्रवक्ता देवराज चालिसे
5: महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान तोडिन आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ भनेर निर्णय गरिएको छ यसको अर्थ उहाँहरू ती आफ्नो पोजिसनमा भाग लिन सक्नुहुन्छ
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको प्रतिगामी संकीर्णतावादी तथा स्वतन्त्रता विरोधी कदम लामो समय टिक्न नसक्ने दावी गर्नुभएको छ पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले जनचेतना र राजनैतिक परिवर्तनको प्रभाव निकै अघि बढ़िसकेको भन्दै यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनु भएको हो
6: हामी सङ्घर्ष गर्दै आएका छौँ र उपलब्धि हासिल गर्दै आएका छौँ यो ठाउँसम्म पुगेका छौँ र हाम्रो सङ्घर्ष एकछिन कहिले कहिले ब्रेक लागेको छ कहिले कहिले धक्का खाएको छ अलिकति स्लो मोसनमा अलिक धिमा गतिमा चलेको होला एकछिन व्यवधान आएको होला एकछिन अधिकुल नायकवादले रोकेको होला पञ्चायतकालले फेरि सुरु भएपछि कहिले राणाले रोके फेरि अलिकति खुल्या थियो अगाडि बढ्नै पाएको थिएन फेरि पञ्चायतले रोक्यो अहिले फेरि रोक्ने कोसिस भइरहेको छ यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ यसको प्रभाव जहाँ पुगेको छ यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन् यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन त्यसर्थ अबको प्रतिगामी कदमहरू अबका संकीर्णतावादी कदमहरू अबका स्वतन्त्रता विरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैन
3: अब खबर फटाफट
7: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ट्रक र कन्टेनरको चाप यति बेला कान्ति लोकपथमा ललितपुर र मकवानपुरलाई जोड्ने सडकको यात्रामा पहिरो सबभन्दा ठूलो चुनौती बागमती गाउँपालिकाकै पाङदुरमा 800 मिटर पार गर्न 25 मिनटदेखि आधा घण्टा लाग्ने स्याङ्जाको वालिङ 13 तारुखोलाका किसानले बाँदर छल्न थाले व्यावसायिक अकबरी खुर्सानी खेती तारुखोलामा मात्रै 60 रोपनी क्षेत्रफलमा 70,000 भन्दा बढी अकबरी खुर्सानीका बिरुवा असार अन्तिम सातादेखि बन्द भएको 13 जिल्ला अस्पतालको सिजेरियन प्रसूति सेवा अझै खुल्न सकेन गर्भवती महिलालाई धरान विराटनगर जानुपर्ने बाध्यता तराईका अस्पताल पुग्न 5-6 घण्टासम्म लाग्ने बाढीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित 93,73,00,000 बराबरको हानि भएको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदन स्वयम्भूमा 1 महिनासम्म सञ्चालित मेलामा 2,00,000 भक्तजनको दर्शन थेरवाद महायान र वज्रयान सम्प्रदायका अनुयायी मेलामा सहभागी स्वयम्भूमा मेला भरेपछि शोभा भगवती विजेश्वरी लगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आइओईको नयाँ क्याम्पस स्थापना गर्ने सरकारको तयारी नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थल छनौट गर्ने प्रक्रिया सुरु वीरगंजको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा नापसाँसको काम समेत 1 साताभित्र पूरा गर्ने योजना र झापामा पालु आवेदन शून्यमा झार्ने अभियान अन्तर्गत सार्वजनिक बिदाका दिन समेत राष्ट्रिय परिचय पत्र र राहदानी सेवा आगामी असोज 15 गतेसम्म शून्य बाँकी आवेदन अभियान।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रयास थालिएको अधिकारीहरूले बताएका छन्। यही भदौ 23 गते भूकम्पले अधिकांश घर चर्केर बस्न नमिल्ने भएपछि सर्वसाधारण त्रिपालमुनि रात काट्न बाध्य भएका बेला प्रदेश सरकार मन्त्री तथा उपलोमस्ताङका प्रदेश सांसद नामलु गुरुङ
4: भोलि म पनि माथि जाँदैछु अब त्यो हेर्नको लागि। अब अस्तिसम्म भूकम्प आएर धक्का दिएकै थिएछ। अब घर विशेष गरी घरहरू चर्केर बसेको परिरहेछ अनि भत्किएकोहरू, त्यसको लागि रात दिन पनि गण्डकी प्रदेशबाट अब सय थान टेन्ट अनि सय थान त्रिपाल अनि सय थान म्याट्रिक पुऱ्याउन जाँदैछु।
5: स्थानीयहरू घर बाहिरै पाल टाँसेर कतिपयसँग पाल पनि छैन भन्ने कुराहरू आइराखेको छ।
4: त्यो कुरा आइरहेको छ। अस्तिबाट हामी पनि म पनि यता गण्डकी प्रदेश मुख्यमन्त्रीज्यू मन्त्रीहरूसँग सल्लाह गरेर यो विपदको केही सामग्री छ भने लिएर जानु पऱ्यो, बुझाउनु पऱ्यो भनेर त्यहीमा लागिरहेको थिएँ। अब बल्ल अब आज त्यो सबै सामानहरू रेडी छ, लोड हुन्छ, हाम्रो आर्मीले पुऱ्याइदिनु हुन्छ कि आर्मी ट्रकले, भोलिसम्म त्यहाँ माथि पुग्छ।
5: अनि विद्यालयमा केटाकेटीले पढ्ने अवस्था पनि छैन भन्ने कुराहरू छ।
4: अँ, यो भूकम्प बराबर आइरहेको कारणले अनि विद्यालयहरूले अलिक छुट्टी दिएछ कि। अब विद्यालय भवनहरू राम्रो छैन नि त, पुरानो छ, तर्किएको अवस्था छ, भत्किएको पनि छ एउटा त होइन। त्यसैले अलिकति अहिले चाहिँ अब बाहिर सुताएर टेन्टमा सुताएर अब दिउँसो टेन्टमा पढाउने त्यो हिसाबले काम गरिरहेको छ। विशेष गरी माथिको अहिले हाम्रो कल्चर प्रिजर्भको लागि हाम्रो त सबै माटोको घर होस् होइन, माटो र काठको हुन्छ नि त घर सबै। अब जस्तै भत्किएको छैन तर तर्केर बसेको छ। अब बारम्बार यो धक्का दिँदाखेरि अब अहिले फेरि पानी पनि बढी परिरहेको छ, तर्किएको ठाउँबाट पानी छिरेर भोलि घर सबै भत्किने स्थिति पनि हुनसक्छ होइन। यो सबभन्दा डेन्जर चाहिँ त्यो। अब यहाँ फेरि इजी टेक के लिइरहेको छ भने मान्छेहरूले यताको तल हाम्रो सबैले के सोचिरहेको छ भने जब अलिअलि तर्केको रहेछ भन्ने सोच मात्रै राख्नु भएको छ उहाँले होइन, तर परिस्थिति त्यहाँ अर्कै छ, एकदम जटिल नै छ भनौँ न। भत्किएको भत्कियो भन्न पाइन्थ्यो तर त्यो चर्केर बसेर अब विपदमा चर्केको यो सानो चर्केको भन्ने कुरा आउँछ, तर यही सानो चर्केको ठुलो ठुलो हुँदै गएको छ भन्ने खबर पनि पाइरहेको छ माथिबाट होइन। अब त्यो ठुलो गएर बढी गएर त्यही चर्केको घरमुनि सुत्नु पऱ्यो भने त भत्किएर आयो भने त मानवीय क्षति पनि हुनसक्छ। फेरि बाहिर सुतिरहेछ पाल छैन, पाल बाहिर अहिले सुति पाल लगाएर सुते पनि पानी धेरै परिरहेछ होइन। अब विशेष गरी यो समाज घर जुन जुन टिङको घरहरू बनाएर राखेको छ नि ठुल्ठुलो हलहरू, तिनीहरूमा चाहिँ उहाँहरू अब सुतिराख्नु भएको छ त्यही हिसाबमा।
5: अनि प्रदेश सरकारले काम गरेको त यहाँले भनिहाल्नु भयो, अनि सङ्घ सरकारबाट सहयोग स्थानीय सरकारले काम गर्न सकेको अवस्था कस्तो छ?
4: तल्लो दामोदर कुण्डमा त खासै क्षति भएको छैन भन्ने खबर पाएँ, तर लोमन्थाङमा चाहिँ अलिकति बढी क्षति भएको उहाँहरू पनि पहल गर्दै हुनुहुन्छ, चिन सरकारसँग पनि केही राहत माग्दै हुनुहुन्छ भन्ने कुरा सुन्नमा आएको थियो होइन। सङ्घ सरकारबाट चाहिँ अहिले केही कुरा आएको छैन।
3: धादिङ र नुवाकोटका स्थानीयले सुरक्षित स्थानीय आवास चाहिएको बताएका छन्। प्रभावित क्षेत्रमा पुगेका पूर्व प्रधानमन्त्री नेकपा संयोजक प्रचण्डले भेटेका स्थानीयले सबै बगेका कारण अब बस्ने ठाउँको चिन्ता गरेका हुन्।
6: हाम्रो स्थायी बसोबासको निमित्त पहल गरिदिन सम्पूर्ण पीडितहरूको तर्फबाट
7: धन्यवाद। तपाईँहरूको पीडामा हामी सँगै छौँ भन्नको लागि पनि हामी एउटा टिम सहित पनि आएका छौँ।
3: पीडितसँग भेट्न जाँदा संसारकर्मीले प्रश्न गरेपछि प्रचण्ड बोल्नु भएको छ।
8: सेना सुरक्षा निकायलाई त हामीले धन्यवादै भनेका छौँ, तर यो महाविपत्तिको सामना सेनाले मात्रै गरेर हुने कुरा पनि होइन। सबै राजनीतिक दलको पनि पहल चाहिन्छ, स्थानीय सरकारको, प्रादेशिक सरकारको, सबै सामाजिक सङ्घ संस्था सबैको पनि चाहिन्छ, र त्यसको समन्वय गर्ने प्रमुख जिम्मा सरकारको हुन्छ, प्रधानमन्त्रीकै हुन्छ। तर प्रधानमन्त्रीले न सर्वदलीय सहमतिको निम्ति प्रयास गर्नुभएको छ, न कहिले विगतका अनुभवहरू के हुन् भनेर अनुभवीसँग राय सल्लाह लिन खोज्नुहुन्छ।
3: ओपनएआईका प्रमुख साम अल्टम्यानले कम्पनी यसै वर्ष शेयर बजारमा प्रवेश नगर्ने बताउनु भएको छ। एआईको सुरक्षाबारे चिन्ता बढ़िरहेकाले अहिले आईपीओमा जानु उचित नहुने उहाँको भनाइ छ। एन्थ्रोपिकका प्रमुख डारियो अमोडे सहित ठूला एआई कम्पनीका प्रमुखले प्रविधिमा थप नियन्त्रण आवश्यक रहेको बताउँदै आएका छन्। अमोडेले एआईले केही महिनामै सम्पूर्ण इन्टरनेट नियन्त्रणमा लिन सक्ने चेतावनी दिनुभएको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने एआईको विकासमा रोक लगाउने पक्षमा देखिनु भएको छैन।
2: We're leading China in AI. We're the most sophisticated country in the world. And frankly, I want to keep it that way, because whoever wins AI wins. But I think you have a lot of negative forces that are bringing it up, and they're bringing up things that won't happen.
3: Hawasta, khabar yetti nahi. Namaskar.

0: strikes on a train by Russia just a
1: month. Hindu dharmavalambi narihaluli Mahadevko puja aradhana gari manaudai chan. Dharmik manyata anusar satyayugma Parvati le Mahadevlai pati pauna nirahar vrata basera tapasya garnu bhayeko thiyo. Sathiharule uhalai kasaile nadekhne thauma lagera rakhepachi Parvati le tehi vrata basera Mahadevlai paeko bishwas cha. Parvati lai sathiharule haran garera lageko din Bhadra Shukla Tritiya bhayekale tehi din dekhi Haritalika 30 ko vrata basne parampara shuru bhayeko dharmashastriya manyata cha. हरितको अर्थ हरण गरिएको र आलिकाको अर्थ साथी भएकाले पर्वको नाम हरितालिका रहेको बताइन्छ। आज व्रत बसेर महादेवको पूजा गरी मनोकामना पूरा हुने धार्मिक विश्वास छ। स्वास्थ्य अनुसार निराहार पानी वा फलफूल खाएर व्रत बस्न सकिने धर्मशास्त्रविद रामचन्द्र गौतमले बताउनु भयो। सुदूरपश्चिमका 8 जिल्लामा कृषि उपज भण्डारणका लागि 6 शीत भण्डार बनेको छ, थप 7 बन्दैछ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार अछाम, बाजुरा, कञ्चनपुर, कैलाली र डडेलधुरा लगायतमा शीत भण्डार बनेका छन्। कैलालीको गोदावरीमा 350 मेट्रिक टन क्षमताको सबैभन्दा ठूलो शीत भण्डार बनेको छ। बनेका मध्ये कञ्चनपुरको दोधारा चाँदनीको 30 मेट्रिक टन क्षमताको शीत भण्डार भने सञ्चालनमा आएको छैन। कम भोल्टेजका कारण समस्या भएकाले नयाँ फेरेपछि मात्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको पालिकाले जनाएको छ। 13 शीत भण्डार निर्माणका लागि प्रदेश सरकारले 8 करोड 15 लाख रुपियाँ लागत अनुमान गरेको थियो। तीमध्ये 6 करोड 62 लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ। अहिलेसम्म 4 करोड 3 लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको छ। निर्माण भएका शीत भण्डारमा प्री कुलिङ चेम्बर समेत राखिएको कृषि प्रचार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार शीत भण्डारले किसानको आलु तर